0: ਮਨੁੱਖ ਦੀ ਖੋਜ, ਮਨੁੱਖ ਦੀ ਟੋਲ ਕਹਿੰਦੇ ਨੂੰ ਪਰਮਾਤਮਾ ਦੀ ਨਹੀਂ ਹੈ, ਸੁੱਖ ਦੀ ਹੈ। ਬਗੌਰ ਮੁਤਾਲਾ ਕਰੀਏ ਤੇ ਮਨੁੱਖ ਨੂੰ ਮਿੱਤਰ ਨਹੀਂ ਚਾਹੀਦੇ, ਸੁੱਖ ਚਾਹੀਦਾ। ਤੇ ਜੇ ਮਿੱਤਰਾਂ ਤੋਂ ਸੁੱਖ ਨਾ ਮਿਲੇ ਤੇ ਮਿੱਤਰਤਾ ਦੁਸ਼ਮਣੀ ਵਿੱਚ ਬਦਲਦੇ ਹਾਂ, ਦੇਰ ਨਹੀਂ ਲੱਗਦੀ। ਮਨੁੱਖ ਨੂੰ ਭਰਾ ਨਹੀਂ ਚਾਹੀਦੇ, ਸੁੱਖ ਚਾਹੀਦਾ। ਔਰ ਭਰਾਵਾਂ ਤੋਂ ਸੁੱਖ ਨਾ ਮਿਲੇ ਤੇ ਖਿਮਾ ਕਰਨੀ, ਮੈਂ ਉਹ ਭਰਾ ਦਿਖਾ ਦਿਆਂ ਤੁਹਾਨੂੰ, ਇੱਕੋ ਹੀ ਸ਼ਹਿਰ ਚ ਰਹਿੰਦੇ ਨੇ, ਇੱਕੋ ਹੀ ਘਰ ਚ ਰਹਿੰਦੇ ਨੇ, ਸਤਿ ਸ੍ਰੀ ਅਕਾਲ ਵੀ ਨਹੀਂ ਬੁਲਾਉਂਦੇ, ਮੂੰਹ ਮੋੜ ਕੇ ਬੈਠੇ ਨੇ, ਮੁਕੱਦਮੇਬਾਜ਼ੀਆਂ ਤੱਕ ਚੱਲਦੀਆਂ ਨੇ। ਮਨੁੱਖ ਨੂੰ ਭਰਾ ਦੀ ਲੋੜ ਨਹੀਂ ਹੈ, ਮਨੁੱਖ ਨੂੰ ਸੁੱਖ ਦੀ ਲੋੜ ਹੈ। ਸੁੱਖ ਨਹੀਂ ਮਿਲੇਗਾ ਤਾਂ ਭਰਾ ਦਾ ਸੰਬੰਧ ਟੁੱਟ ਜਾਏਗਾ। ਮਨੁੱਖ ਨੂੰ ਪਤੀ ਜਾਂ ਪਤਨੀ ਨਹੀਂ ਚਾਹੀਦੀ, ਸੁੱਖ ਚਾਹੀਦਾ। ਨਾ ਸੁੱਖ ਮਿਲਿਆ ਨੌਬਤ ਤਲਾਕ ਤੱਕ ਪਹੁੰਚੇਗੀ। ਹਜ਼ਾਰਾਂ ਕੇਸ ਸਾਡੇ ਦੇਸ਼ ਦੀਆਂ ਅਦਾਲਤਾਂ ਚ ਵੀ ਨੇ, ਤਲਾਕ ਕਿਧਰੇ ਪਤਨੀ ਨੇ ਤਲਾਕ ਮੰਗਿਆ, ਕਿਧਰੇ ਪਤੀ ਨੇ ਮੰਗਿਆ। ਤੇ ਯੂਰਪ ਦੇਸ਼ ਤੇ ਅੱਧੀਆਂ ਸ਼ਾਦੀਆਂ ਦਾ ਤਲਾਕ ਹੋ ਜਾਂਦਾ, ਤਲਾਕ ਤੱਕ ਜਾ ਪਹੁੰਚਦੀਆਂ। ਬੰਦੇ ਨੂੰ ਪਤਨੀ ਨਹੀਂ ਚਾਹੀਦੀ, ਬੰਦੇ ਨੂੰ ਪਤੀ ਨਹੀਂ ਚਾਹੀਦਾ, ਸੁੱਖ ਚਾਹੀਦਾ। ਸੁੱਖ ਨਹੀਂ ਮਿਲਿਆ ਤਾਂ ਪਤਨੀ ਦਾ ਰਿਸ਼ਤਾ ਵੀ ਗਿਆ, ਪਤੀ ਦਾ ਵੀ ਗਿਆ। ਤੇ ਅਗਾਂਹ ਚੱਲ ਕੇ ਮੈਂ ਅਰਜ਼ ਕਰਾਂ, ਮਨੁੱਖ ਨੂੰ ਧਨ ਨਹੀਂ ਚਾਹੀਦਾ, ਸੁੱਖ ਚਾਹੀਦਾ। ਕਿਸੇ ਰੋਗ ਵਿੱਚ ਬੰਦਾ ਤੜਪ ਰਿਹਾ, ਬਹਿਬਲ ਹੈ, ਤੇ ਡਾਕਟਰ ਨੂੰ ਕਹਿੰਦਾ ਜਿੰਨਾ ਧਨ ਤੈਨੂੰ ਚਾਹੀਦਾ ਲੈ, ਮੈਨੂੰ ਇਸ ਰੋਗ ਤੋਂ ਮੁਕਤ ਕਰ, ਇਹ ਲੈ ਧਨ, ਮੈਂ ਧਨ ਕੁਰਬਾਨ ਕਰਦਾ, ਤੂੰ ਮੈਨੂੰ ਠੀਕ ਕਰ। ਕਿਸੇ ਡਾਕੂ ਨੇ ਸੀਨੇ ਤੇ ਆ ਕੇ ਪਿਸਟਲ ਰੱਖ ਦਿੱਤਾ ਤੇ ਆਖਿਆ ਜੇਬ ਵਿੱਚ ਜਿਤਨਾ ਧਨ ਹੈ ਦੇ ਦੇ, ਕਹਿੰਦਾ ਇਹ ਲੈ, ਤੂੰ ਮੇਰੀ ਜਾਨ ਛੱਡ, ਇਹ ਲੈ। ਜਿੱਥੇ ਬੰਦੇ ਨੂੰ ਦਿਸ ਪਏ ਕਿ ਹੁਣ ਧਨ ਤੋਂ ਵੀ ਸੁੱਖ ਨਹੀਂ ਮਿਲਦਾ, ਧਨ ਨੂੰ ਤਿਆਗ ਰਹੇ ਹਾਂ, ਦੇਰ ਨਹੀਂ ਲੱਗਦੀ। ਇਸ ਦੇਸ਼ ਦੇ ਉੱਤੇ ਬੜੇ ਬੜੇ ਰਾਜੇ ਮਹਾਰਾਜਿਆਂ ਨੇ ਧਨ ਨੂੰ ਠੋਕਰ ਮਾਰ ਦਿੱਤੀ, ਕਹਿ ਦਿੱਤਾ ਵੀ ਇਹਦੇ ਵਿੱਚ ਕੋਈ ਲੱਭਿਆ ਹੀ ਨਹੀਂ ਸਾਨੂੰ, ਸੁੱਖ ਤੇ ਮਿਲਿਆ ਹੀ ਨਹੀਂ। ਔਰ ਦੋ ਲਫ਼ਜ਼ ਹੋਰ ਮੈਂ ਕਹਿ ਦਿਆਂ, ਬੰਦੇ ਨੂੰ ਇਹ ਧਨ ਵੀ ਨਹੀਂ ਚਾਹੀਦਾ, ਇਹ ਜ਼ਿੰਦਗੀ ਨਹੀਂ ਚਾਹੀਦੀ, ਸੁੱਖ ਚਾਹੀਦਾ। ਅਗਰ ਸੁੱਖ ਨਹੀਂ ਮਿਲਿਆ ਤੇ ਖੁਦਕਸ਼ੀ ਕਰਦਿਆਂ ਵੀ ਦੇਰ ਨਹੀਂ ਲੱਗਦੀ, ਇਸ ਧਨ ਨੂੰ ਘਾਤ ਕਰਦਿਆਂ ਵੀ ਦੇਰ ਨਹੀਂ ਲੱਗਦੀ। ਰੋਜ਼ ਤੁਸੀਂ ਅਖਬਾਰਾਂ ਚ ਪੜ੍ਹ ਲਓ, ਫਲਾਣੇ ਨੇ ਖੁਦਕਸ਼ੀ ਕਰ ਲਈ, ਫਲਾਣੇ ਨੇ ਆਤਮਘਾਤ ਕਰ ਲਿਆ। ਮੈਨੂੰ ਪੁਰਾਣੀ ਗਾਥਾ ਯਾਦ ਆ ਗਈ ਅਲੀਗੜ੍ਹ ਦੀ, ਗਿਆਨੀ ਅਮਰ ਸਿੰਘ ਜੀ ਚਾਕਰ ਯੂਪੀ ਸਿੱਖ ਮਿਸ਼ਨ ਦੇ ਉਦੋਂ ਇੰਚਾਰਜ ਸਨ, ਤੇ ਸ਼ਾਮੀ ਆਪਾਂ ਸੈਰ ਕਰਨ ਨੂੰ ਜਾ ਰਹੇ ਸੀ ਤੇ ਇੱਕ ਨੌਜਵਾਨ ਸਾਹਮਣੇ ਪਿੰਡ ਚੋਂ ਭਜਿਆ ਹੋਇਆ ਆ ਰਿਹਾ ਸੀ ਤੇ ਸਾਹਮਣੇ ਦੋ ਜੋ ਹੈ ਲਾਈਨਾਂ ਸਨ ਰੇਲ ਦੀਆਂ ਆਉਣ ਜਾਣ ਦੀਆਂ, ਤੇ ਫਰਖਾਬਾਦ ਐਕਸਪ੍ਰੈਸ ਆ ਰਹੀ ਸੀ। ਉਹ ਭਜਿਆ ਭਜਿਆ ਆਇਆ ਤੇ ਲਾਈਨ ਦੇ ਕੋਲ ਖੜਾ ਹੋ ਗਿਆ ਤੇ ਅਸੀਂ ਦੂਰੋਂ ਦੇਖ ਰਹੇ ਸੀ, ਉਹ ਲੋਲੇ ਆ ਰਹੇ ਸੀ ਵੀ ਸ਼ਾਇਦ ਸਾਹਮਣੇ ਗੱਡੀ ਆ ਰਹੀ, ਇਸ ਵਾਸਤੇ ਖੜਾ ਹੋ ਗਿਆ, ਪਰ ਗੱਡੀ ਅਜੇ ਦੂਰ ਸੀ। ਪਰ ਜੈਸੇ ਗੱਡੀ ਬਿਲਕੁਲ ਨੇੜੇ ਆਈ ਨਾ ਤੇ ਲਾਈਨ ਦੇ ਉੱਤੇ ਲੇਟ ਗਿਆ। ਜਿਤਨੇ ਕੋਈ ਉਦਮ ਕਰੇ, ਉਪਰਾਲਾ ਕਰੇ, ਉਸ ਤੱਕ ਪਹੁੰਚੇ, ਗੱਡੀ ਤੇ ਲੰਘ ਗਈ, ਟੁਕੜੇ ਟੁਕੜੇ ਹੋ ਗਏ। ਭੱਜੇ ਹੋਏ ਸੀ ਗਏ, ਅਜੇ ਖੂਨ ਵਿੱਚ ਗਰਮਾਈ ਸੀ, ਭਾਵੇਂ ਟੁਕੜੇ ਹੋ ਗਏ ਤੇ ਮੈਂ ਦੇਖਿਆ ਬੋਲ ਰਿਹਾ ਸੀ, ਇਹ ਧੜ ਕੱਟਿਆ ਜਾ ਰੁਕ ਬੋਲ ਰਿਹਾ ਸੀ, ਗਾਲਾਂ ਕੱਢ ਰਿਹਾ ਸੀ ਆਪਣੇ ਭਰਾ ਨੂੰ। ਤੇ ਉਸ ਤੋਂ ਹੀ ਅੰਦਾਜ਼ਾ ਲਾ ਲਿਆ ਵੀ ਘਰੋਂ ਲੜ ਕੇ ਆ ਰਿਹਾ, ਭਰਾ ਨਾਲ ਝਗੜਾ ਹੋ ਗਿਆ, ਭਰਜਾਈ ਨਾਲ ਝਗੜਾ ਹੋ ਗਿਆ, ਉਹਦੇ ਬੋਲਾਂ ਤੋਂ ਅੰਦਾਜ਼ਾ ਲਾਇਆ, ਸਹਿਜੇ ਸਹਿਜੇ ਦਮ ਤੋੜ ਗਏ। ਉੱਥੇ ਮੈਂ ਅੰਦਾਜ਼ਾ ਲਾਇਆ ਕਿ ਬੰਦਾ ਜਦ ਸੋਚਦਾ ਹੈ ਕਿ ਇਸ ਤਨ ਦੇ ਹੁੰਦਿਆਂ ਮੈਨੂੰ ਸੁੱਖ ਨਹੀਂ ਮਿਲਿਆ, ਇਸ ਤਨ ਨੂੰ ਕੀ ਕਰਨਾ ਹੈ, ਇੱਕ ਪਾਸੇ ਸੁੱਟ, ਬੰਦੇ ਨੂੰ ਸੁੱਖ ਚਾਹੀਦਾ। ਤੇ ਹੁਣ ਮੈਂ ਅਰਜ਼ ਕਰਾਂ, ਸੁੱਖ ਨਾ ਇਸ ਤਨ ਤੋਂ ਮਿਲਦਾ, ਨਾ ਧਨ ਤੋਂ ਮਿਲਦਾ, ਨਾ ਪੁੱਤਰਾਂ ਤੋਂ ਮਿਲਦਾ, ਨਾ ਮਿੱਤਰਾਂ ਤੋਂ ਮਿਲਦਾ, ਨਾ ਪਤੀ ਤੋਂ ਮਿਲਦਾ, ਨਾ ਪਤਨੀ ਤੋਂ ਮਿਲਦਾ। ਇਹ ਸਭ ਸਾਧਨ ਨੇ, ਲਕਸ਼ ਨਹੀਂ ਹੈ, ਮੰਜ਼ਲੇ ਮਕਸੂਦ ਨਹੀਂ। ਤਾਂ ਸੁੱਖ ਕਿਸ ਤੋਂ ਮਿਲਦਾ ਹੈ? ਮੈਂ ਇੰਜ ਕਹਿ ਦਿਆਂ ਕਿ ਸੁੱਖ ਕਿਸੇ ਤੋਂ ਮਿਲਦਾ ਨਹੀਂ, ਚੌਂਕਣਾ ਨਾ, सुख दा दूजा ना है परमात्मा। परमात्मा तो सुख नहीं मिलता, परमात्मा मिलता है तो सुख मिलता है, या इंज कह लो सुख मिलता है तो परमात्मा मिलता है, इंज कह लो। सुख का ही नाम परमात्मा, और किसका नाम परमात्मा, और किसन परमात्मा कहोगे। रज के कोशिश कर लो जगत तो सुख तो मिलता नहीं, धन इकट्ठा हो गया, संपदा इकट्ठी हो गई है, शान शौकत बन गई है, सता है, सुख तो मिलता नहीं। सुख का ही दूजा नाम परमात्मा, परमात्मा का ना ही सुख है। सूरज का मिलना ही रोशनी का मिलना है, सुख का मिलना ही परमात्मा का मिलना है, परमात्मा का मिलना ही सुख का मिलना है। तो हुण सुख किवें मिले, साहिब गुरु अमरदास जी महाराज जो है दसदे ने पावन पवित्र इस बाणी दे राही आप सरवण करो कि किवें जो है सुख की प्राप्ति की जा सकती। हां जी,
1: गुर सेवा ते सुख पाईया, पुरखा सुख ना पाल।
0: तू सुख की टोल किसे होर पासे ना कर, ए गल वखरी, मित्रां दी टोल जरूर कर और धन संपदा की टोल जरूर कर, इस दे नाल ते बिना तेरी उपजीविका नहीं चलेगी, और सिलसिले जुटा, टोल कर। पर तू ए आखें कि हुण मित्रां चो मैनू सुख चाहिदा है, धन तो मैनू सुख चाहिदा है, पुत्रां तो मैनू सुख चाहिदा है, परिवार तो मैनू सुख चाहिदा है। साहिब कहिंदे होर ते सुख ना भाल, होर किसे पासे सुख लभण की कोशिश कर ही ना, तू टोल कर ही ना। जे सुख लभना है ते सुख लभेगा गुरु की सेवा विचों। पर हुण सवाल यह पैदा होंदा, गुरु की सेवा की है? बस इस सेवा का थोड़ा जिहा मैं खुलासा करना है ताकि गल स्पष्ट हो जाए। गुरु की सेवा की है, ये दूजी पंक्ति खोलती है की सेवा है, किस तरह सेवा करोगे। क्योंकि सेवा करने वाले भी बथेरे मैं दुखी देखे ने, एक कहिंदा मैं कौम की सेवा पिया करना, एक कहिंदा मैं गुरुद्वारे की सेवा पिया करना, एक कहिंदा मैं लंगर की सेवा पिया करना, तो यह भी मैं रोंदे पिटदे देखे ने, गुस्ताखी माफ क्या करने। सेवा की है तो यह दूजी पंक्ति च गुरु अमरदास जी महाराज ने आप ही खोले है, आप जो है सरवण करो। हां जी,
1: गुर का शब्द मन भेदिया सदा वसै हर नाल।
0: गुरु की मूल सेवा की है कि गुरु शब्द दे च अपना मन परो ले, गुरु दे शब्द दे च अपना मन जोड़ ले। हर की टहल कमावनी जपिए प्रभ का नाम, उदी याद नू हिरदे च वसा ले। जिथे गुरु दी सेवा दी गल आवे ना, इस सेवा दा मतलब है सिमरन, इन्नी मैरज कर दिया। ते जिथे गुरु दी सेवा दी गल ना आवे, उथे सेवा दा मतलब है संसार दी सेवा। सेवा संसार दी करनी है, सिमरन गुरु दा करना है, सिमरन निरंकार दा करना है। तो हुण थोड़ा जिहा मैं होर भी खुलासा कर दिया। सेवा दी लोड़ दुनिया नू है, गुरु नू नहीं है, परमात्मा नू नहीं है। परमात्मा ते साडी सेवा पिया करदा है, सूरज बन के सानू रोशनी पिया देंदा है, परमात्मा ही दे रहा और कौन दे रहा है, साडी सेवा पिया करदा है। धरती बन के सानू रहण दी थां ते उपजीविका पिया जुटांदा है। पवन बन के परमात्मा, ये परमात्मा साडी सेवा पिया करदा है। हुण खुले रूप च मैं कहां, सेवा की लोड़ पैंदी है उसनू जिहड़ा छोटा है, सिमरन उसका करना है जो वड्डा है, सेवा उसकी करनी है जो छोटा है। इहनू समझना है, जिहड़ा वड्डा उहदी की सेवा करोगे, परमात्मा नू भोजन छकाओगे उहनू भुख ही नहीं लगती, उहदी मुठ्ठी चाह पी करोगे उहदा शरीर ही नहीं है, निराकार है, उहनू वस्त्र पहनाओगे लोड़ ही नहीं है, की सेवा करोगे उहदी, इहनू समझना है। विच दुनिया सेव कमाईए, सेव दुनिया दी, सेवा दुनिया दी। गुरु रामदास जी ने, गुरु अर्जन देव जी महाराज ने महान तीर्थ बनाया दुनिया की सेवा लई। लोकी आन इना दी मन दी मैल धोले, इना दी तन दी मैल धोले, ते सेवा और की है। मां की करदी बच्चे दी मैल धोंदी और की है, जे गुरु भी साडी मैल धो रहा ते साडी सेवा पे करदा है, ते सेवा ते छोटे दी करी दी है, इन्नी मैरज करदा है, छोटे दी करी दी। शब्द रचना और परमात्मा दी दैवी शक्तियां साडी सेवा दे च लीन ने, साडी सेवा कर रही ने। सेवा आउंदी है जो अपने तो छोटा है पिछे, हुण मां बाप बच्चे की सेवा ही करते हैं, उनकी है ना सेवा करन ते बच्चा जिंदा रह सकता। यकीन जानो, परमात्मा सूरज बन के सानू रोशनी ना देवे असी जिंदा रह सकांगे, परमात्मा पौन बन के सानू प्राण ना देवे تے کیا زندہ رہ سکاں گے؟ تے سب پرماتما انج ساڈی سیوا پیا کردا ہے جویں ماں باپ معصوم بچے دی سیوا کردے نے. پھر ماں باپ بڈھے ہو جاندے نے، کمزور ہو جاندے نے، بچہ جوان ہو جاندا ہے، طاقتور ہو جاندا ہے. ہن طاقتور نو چاہیے کمزور دی سیوا کرے، ہن ماں باپ کمزور ہو گئے انہاں دی سیوا کرے. سیوا تے کمزور دی ہوندی ہے، سیوا نربل دی ہوندی ہے، سیوا کمزور دی ہوندی ہے. اس نو میں اپنے ڈھنگ نال جو ہے تھوڑا جیا سوچیا، ہو سکتا ہے غلط ہوئے، پر آپس بیٹھ کے وچار وٹاندرا تے کر سکدے ہاں. سیوا کمزور دی ہوندی ہے، سیوا نردھن دی کراں گے، سیوا نرگن دی کراں گے، سیوا نربل دی کراں گے، اور کس دی کراں گے؟ تے میں پھر عرض کراں، سیوا وہی کر سکتا جو سمرن کردا ہے. سمرن اس دا کرنا ہے جو اگے ہے، ساتھوں وڈا ہے. اس واسطے صاحب کہندے جو چاٹ مارنی ہوئے، یاد کرنا ہوئے، تا اگاں کو ترانگ پچھا پھر نہ موڑڑا، نانک سنج اے آوار بوڑ نہ ہووی جنمڑا. سمرن اس دا کر جو اگے ہی ہے، تے سیوا اس دی کر جو جڑا تیرے تو پیچھے رہ گیا ہے. کلا دے چ، گن دے چ، دھن دے چ، سمپدا دے چ، کسے پہلو چ جڑا پیچھے رہ گیا اودی سیوا کر. تے جڑا پیچھے ہے اودی سیوا کیوں کرنی ہے؟ تاکہ اگے آوے، برابری تے آوے. تو ہن میں عرض کراں، راجنیتک سیوا نہیں کر سکتا، وہ تو اتنا دشٹ ہوندا، وہ سیوا کس طرح کرے گا؟ سیوا کرے تو برابری تے آئے گا، تے راجنیتک برابری تے کسے نو نہیں رکھدا. راجنیتک تے دھکا ماردا ہے، دور چلا جائے. راجنیتک دنیا دے نمبر دو نو بالکل نہیں برداشت کیتا جاندا، جڑا پیچھے کھڑا ہے انہوں پیچھے سٹیا جاندا ہے. اور تے جڑا اگے نکلن دی کوشش کرے وہ دی نندا. میں اپنے ڈھنگ نال ایک ہور سلسلہ دیکھا ہے، یورپ دی دنیا دے تھان تھان تے مذاق اڑایا جاندا ہے یہودیاں دا، اور اس دیش دے میں دیکھا ہے تھان تھان تے مذاق دیاں گلاں بنائیاں انہاں نے سنگھاں نال، سرداراں نال. یورپ دے بھی مذاق ہے، جڑی مذاق اس دیش دے سکھاں نال ہے، بھائی سکھا شاہی نہیں چلے گی، یا دشٹ کچھ ہور طریقے نال بھدی مذاق بھی کردے نے. باہر یورپ دے دیشاں چ اس طرح دی مذاق یہودیاں نال ہے. یہودی یورپ دے تمام ویاپارک مرکز دے تے چھائے ہوئے نے، کروڑاں پتی نے، ارباں پتی نے. یہودی چوٹی دے سائنسدان نے، سائنس دی اپلبدھی تے وڈی تو وڈی جڑی ترقی امریکہ چ ہو رہی ہے، رشیا چ ہو رہی ہے، سب یہودی نے. قریباً قریباً 90% یہودی نے. ویاپارک کیندر تے بڑے بڑے کارخانے سب یہودیاں دے چ. تے جڑا ہن اگے لنگے ہے نا، دھن دے چ، گن دے چ، کلا دے چ، بندے دے من چ گرنا پیدا ہوندی ہے ایرشا، کیوں اگے لنگے؟ ہوں چاہیے تو یہ آپ ادم کر، تو بھی اگے لنگ، تینو کس نے روکے؟ پر ارشالو کی کرے گا؟ نندا، بہنج تو پیچھے سٹ نہیں سکتے، کرو نندا. تو سارا دیش ہاتھ دھو کے پی گیا ہے سکھاں دی نندا کرن دے چ. دیش دا ریڈیو، دیش دا ٹی وی، دیش دے اخبار، دیش دے ساہتکار، دیش دے جو ہے قلم دے دھنی، زبان دے دھنی، دیش دے ستاداری ایک زبان ہو کے اس چھوٹی جیا قوم دے پیچھے پی گئے. اس گل نو مننا پے گا ساہتک ڈھنگ نال اور منوگیانک ڈھنگ نال کہ انہاں نے قبول کر لیا ہے قوم بہت اگے ہے، بہت اگے ہے. گن دے چ، کلا دے چ، دان دے چ، گیان دے چ، سمرتھا دے چ، ہر گل دے چ اگے ہے. اگے ہے قوم، اس نو کس طرح پچھاڑی ہے؟ تو نندا. جب تسی بیٹھ کے کسی دی نندا کرو نا، سمجھ لو نا وہ بندہ تھوڑے کول کسی نہ کسی گل چ اگے ہے، ورنہ نندا کرن دی لوڑ ہی کی؟ جڑا ہے ہی ساڈے پیچھے انہوں پنڈن دی کی لوڑ ہے؟ پنڈن دی تو لوڑ اس نو پیندی جڑا ساتھوں اگے ہے. بغور مطالعہ کر کے ویکھ لینا، جڑا ہے ہی میتھوں پیچھے میں اودی کی نندا کراں گا؟ نندا تو اس دی کراں گا جڑا میتھوں اگے لنگے ہے کسی طریقے نال. تو یورپ دے دیشاں دے وچ نندا ہے یہودی دے، کیونکہ دھن دے وچ بہت اگے لنگے ہے، کارخانے اس دے، واپارک مرکز اس دے، سائنس دی دنیا دے چوچھایا ہویا، اتھے یہودیاں دی نندا، اتھے سکھاں دی نندا. تو قریباً قریباً یورپ نے قبول کر لیا یہودی بہت اگے نے، ایرشا کر کے نندا کر دین، بھائی انج تے انہاں نو پیچھے سٹنا بڑی اوکھی گل ہے، نندا کرو. تے اس دیش واسیاں نو وی اس گل دا پتا ہے بھائی انہاں نو پیچھے رکھنا بڑی اوکھی گل ہے. تے ٹرانسپورٹ دے چگے، ویاپار دے چگے، کھیتی باڑی چگے، علم دے چگے، دھن دے چگے، سمپدا دے چگے، پیار دے چگے، نے بھائی اسی صدیاں تو اتھے رہندے پئے، چگیاں چ رہندے پئے، 20 سالاں دے آئے نے، محل کھڑے کر لینے. انج کہندے نے یو پی دے چ، کہندے نے راجستھان دے چ، کہندے نے महाराष्ट्र दे कहिंदे ने वैसी सदियां तो इत्थे पै रहिंदे आ सानू दो वक्त दी रोटी जो है नहीं नसीब आउंदी ते इन्हां ने अठ अठ मंजिला कोठियां खड़ियां कीतियां ने बंबे दे च पूना दे च तो जिहड़ा अगे लंघ गया उहदी निंदा होवेगी और इस निंदा तो कदी डरना भी नहीं इह होंदी है रज के होंदी है जिहड़ा अगे लंघ गया मैं कहने एक रागी जद किसी रागी की निंदा करे ना मेरे सामने जद मैं समझदा किसी गल च रागी जरूर अगे है वरना निंदा करने की लोड़ी जड़ा है पिछे विचारे उसकी की निंदा होगी जरूर किसी गल च अगे तो मैं थां थां ते गया प्रोफेसर दर्शन सिंह की रागी ज्यादा निंदा करना मैं गल सीधी है थोड़ा तो बहुत अगे हूं करिए हूं तो उस पिछे रख नहीं सकते करो निंदा उन्होंने पिछे सुटो हूं और की है और किस तरह करोगे तो कई संत है संत की निंदा करते हैं ते जद कोई संत संत की निंदा करे ना तो समझ लेना उस संत तो संत जरूर अगे वरना निंदा करने की लोड़ ही नहीं सी मन की लोड़ सी जरूर अगे होगा जद कोई ज्ञानी ज्ञानी की निंदा करे जद कोई व्यापारी व्यापारिक की निंदा करे या कोई राजनीतिक राजनीतिक की निंदा करे समझ लेना अगे है अगे की निंदा होंगी है जोड़ा पिछे है उन्होंने भंडन की लोड़ ही नहीं उन्हें निंदा करने की लोड़ ही नहीं है ही बेचारा पिछे उसकी की निंदा करनी है निंदा उसकी होंगी है जो अगे ते निंदा का मतलब की है गल घटा के बयान करना अक्सर मैं अर्ज की झूठी उपमा गल वधा के बयान करनी निंदा की है गल घटा के बयान करनी है अगे उन्हें पिछे सुटना गल्लां दे नाल निंदा करके गल घटा के बयान करनी है फुल उन्हें कंडा आखी जाओ इस देश का रक्षक रहा सिख ते देश का रक्षक होने के नाते देश के इतिहास दे चिज़ दा बड़ा ना बड़ी गल उन निंदा करो लिखो ये बख्शक है ये तो गद्दार है ये दोखी है लिखो आखो उचारो और चारों पासे समुचे देश इस ढंग की निंदा और यह भी इन्हों दिस पे है कि ट्रांसपोर्ट दे छाए हुए आर्मी दे इन्हों की बहादरी की गल इन्हों का रूप निखरदा बाकी तो इवें दिस दिन कबूतर बाज तो यही दिसद चिड़िया ही दिसदियां बाकी इन्हों के रंग रूप निखरद इना दी गल और हकीकत है कि जिथे रंग रूप सतगुर ने न्यारा दिता है उत्थे नाम ही बड़ा न्यारा दे दिता भावे खिमा करनी किसी का भी बच्चा होवे ते उदा प्यो कोई काम क्यों ना करता होवे पर उदे बच्चे नू ते अगले सरदार जी कहिंदे ना सरदार सरदार ते मुखी होंदा है ते मुखी ते सानू हुण गुरु ने बना छड़े तुसीं सानू किस तरह पिछे रखोगे किस तरीके नाल रखोगे असी तो सरदार है गई हाँ सरदारियां तो सानू जन्म तो मिल गई सानू गुरु ने जन्म तो बख्श दित्तियां जन्म तो प्राप्त कर ले ते सरदार हुण असी है गए इतनी मैं अर्ज करदे हां ते गुरु की बख्शी हुई सरदारी नू दुनिया की कोई ताकत नहीं खो सकती इतनी मैं अर्ज करदे हां निंदा तो घबराना ना क्योंकि थां थां ते लोकी मैनू बड़े घबराए मेरे झूठ बोल रहे रेडियो झूठ बोल रहे टीवी झूठ लिख रहे ने अखबार मैं लिखणगे तुसी अगे हो कला दे च धन दे च संपदा दे च खेड़ी खेती बाड़ी दे च व्यापार दे च ट्रांसपोर्ट दे च तोपां लैके उस दे पिछे फिजदे ने जिन्हू गगन मंडल दे च उडारियां दी जांच आउंदी है परिंदा है पर शिकस्ता को कफस में कौन रखता है असीरी जब भी आई बफैजो बालों पर आई कहिंदा ये जड़े बाल ने ये जड़े पंख ने उड़न वाले इन्होंने की कर दिता है शिकारियां दे टोले मेरे पिछे ला दिता है क्योंकि मैनू उड़न की जाच आंदी मैनू उड़ना आंदा है तो इस कौम नू उड़ना आंदा है तो शिकारी किधरे टैंकां नाल किधरे तोपां नाल किधरे बंदूकां नाल तरह तरह की जालां नाल होर तरह तरह के पखंड ते झूठ ते अडंबर दे नाल खिमा करनी एक गल ते स्पष्ट हो गई है शिकारियो सानू उड्डण की जांच आउंदी है तुहाडे ते परी कट्टे हुए ने तुहाडे कोल ते पंख ही कोई नहीं सानू मैं फिर अर्ज करा देश दे च निंदा है इस गल करके नहीं कि असी कोई देश दोखी हां दुष्ट हां चोर हां यार हां जितने जरायम कतल मैनपुरी फरखाबाद एटा इटावा आते ने शायद देश के दे किसी होर जिले च नहीं आते जिन्ना जरायम पेशा उथे ते जितने डाकू ग्वालियर दे मशहूर ने खिमा करनी देश के दे किसी होर शहर के नहीं मशहूर ग्वालियर दे डाकू آلے دوالے دے مرینے دے پنڈ دے سب ڈاکو تے اتھوں دے نے جیلاں دیاں جیلاں بھریاں پئیاں نے پنڈ دے اے جڑی چمبل گھاٹی دے ڈاکو نے اودے نال جیلاں بھریاں پئیاں نے تے ہن وی رات نو کوئی کار اسوار اس روڈ تے جڑا دھولپور تو گوالیئر تک جاندا ہے رات نو لنگن دی ہمت نہیں کردا تے پولیس وی روک دی ہے نہیں لٹے جاؤ گے کیا تسی سمچے گوالیئر نو جرائم پیشہ قرار دے دیتا ہے حکم اس طرح دا جاری کوئی سرکولر جاری کیتا ہے دیش دے سطح داریاں تو پوچھا جا سکتا ہے چونکہ کافی سمے تو اس گوالیئر دے ڈاکو ہی پیدا ہو رہے ہیں آلے دوالے زیادہ چاہے ڈاکو مان سنگھ تے چاہے تحصیلدار سنگھ ہے تے چاہے ہو رہے تے چاہے اور سب اسی علاقے تے تے کیا گھوشت کیتا ہے تسی کہ اے علاقہ جرائم پیشہ ہے مینپوری فرخ آباد ایٹا اٹاوا اس طرح دے ہور جڑے ضلع نے یو پی دے تھوڑے جہاں کہ انہوں تسی جرائم پیشہ قرار دیتا ہے کوئی دن خالی نہیں جاندہ جد قتل نہ ہوئے کوئی دن خالی نہیں جاندہ جد جو ہے ڈاکے نہ پہن تے چوریاں نہ ہون تے کمال دی گل امرت ویلے اٹھن والی قوم سنگت تے پنگت وچ بیٹھن والی قوم ہر پدر وچ سیوا کرن والی اے قوم مینوں گل بولدی نہیں کوئی نہ نگر دے جل زلزلہ آیا تے سارا کوئی نہ نگر تباہ ہو گیا ایک لکھ دی آبادی دا شہر تے بمبئی دے بھائی جیمل سنگھ تے انہاں دے نال سنگتاں لنگر دے بھر کے ٹرک تے بستراں دے بھر کے ٹرک کوئی نہ نگر پہنچے بھئی ہن کس گھر دے جو ہے چولہا بلے گا گھر تے سارے ٹہ ٹہری ہو گئے تے ستاداری بھی بعد وچ پہنچے پر گرو کا لنگر پہلے پہنچ گیا سی اتھے سیوا کرن والے سنگھ پہلے پہنچ گئے سن تو اے سیوا سمرن والی قوم قدرتی گل ہے گرو دیاں برکتاں تے رب دی برکت ہونی سی ہر گل وچ اگے ہو گئی اے اگے ہونا نہیں چنگا لگا بس اینی گل ہے جڑے الزام اے لا رہے نے اے نندا ہے نندا دا مطلب ہے پھل نو کنڈا آکھنا بس اینی گل ہے پھل نو کنڈا آکھنا گرو گوبند سنگھ جی مہاراج انہاں دے پاون پوتر شستر انگلینڈ دے جد واپس آئے اس دیش دے تے اس وقت دا پرائم منسٹر لال بہادر شاستری رسیو کرن لئی گیا سی مینو چنگی طرح یاد ہے پالم ہوائی اڈے تے شستراں نو جیسے اس نے ہاتھ دے چلیا رو پیا سی زارو زار بار بار متھا ٹیکیا تے متھا ٹیک کے او دی رسنا تو بول نکلے اے گرو گوبند سنگھ یہ ادو شستر نہ چکدا تے پتہ نہیں دیش دی حالت کی ہونی سی تیری بخشش انہیں بار بار متھا ٹیکیا سمچے دیش واسیاں نے انہاں شستراں نو متھا ٹیکے کمال دی گل وقت دی لوڑ دے مطابق دیش دی رکشا دی خاطر گرو گوبند سنگھ جی مہاراج نے شستر چکے تے دیش دا پرائم منسٹر ہی دھنواد کردا ہے سجدہ کردا ہے مہما گائن کردا ہے تے جد اس دی امت اپنی ہی رکشا لئی اپنے آپ نو خطرے سمجھ کے اپنی رکشا لئی شستر چک لے تے تسی آکھو دشٹ نے دوکھی نے کھما کرنی اسی تے مدتاں تو شستراں دی پوجا کردے آ رہے ہیں اسی مندے ہی نہیں کہ شستراں نال کوئی جو ہے گردوارا یا دھارمک استھان بھرشٹ ہوندا ہے صاحب گرو گوبند سنگھ جی مہاراج کہندے نے صاحب سروہی سہتی یہی ہمارے پیر اے تے میرے پیر نے اے تے میرے گرو نے میں تے انہاں تو متھا ٹیک اے تے جے جے جگ کارن سرشٹ ابارن ممپت پارن جے تے گنگ میں دس دن حضور صاحب رہا پچھلے دو مہینے دوران تے سویرے سویرے جو میں پرکرما کر کے جد متھا ٹیکا تھڑے دے تے پجاری صاحب نے سجا کے رکھے پسٹل بندوقا تلوارا پالے تو پہلے تو ہوں گرو گرنتھ صاحب نو متھا ٹیک کے پھر اگے جاندے نے جنہاں نے حضور صاحب دے درشن کیتے ہیں تھڑے دتے سجا کے رکھے نے سارے دے سارے شستر تے ساری دنیا متھا ٹیک دی ہے 300 سال تو متھا ٹیک دی آ رہی ہے پسٹلاں نو بندوقاں نو ریوالور پئے نے پرانیاں ٹوپی دار بندوقاں لمبیاں لمبیاں اوتھے پئیاں نے متھا پہ ٹیک دیا شستراں نو گرو دی طرح پوجیا جا رہا آخر سپاہی دا شستر تے جو ہے سپاہی دا گرو تے شستر ہی ہوئے گا اور کون ہوئے گا سنت دا گرو گرنتھ ہوئے گا سپاہی دا گرو شستر ہوئے گا ਤੇ ਅਸੀਂ ਕੇਵਲ ਸੰਤ ਨਹੀਂ, ਕੇਵਲ ਸਿਪਾਹੀ ਨਹੀਂ, ਸੰਤ ਸਿਪਾਹੀ ਸਾਡੇ ਗੁਰੂ ਵੀ ਦੋ, ਸ਼ਸਤਰ ਸਾਡੇ ਗੁਰੂ ਨੇ, ਗੁਰੂ ਗ੍ਰੰਥ ਸਾਡੇ ਗੁਰੂ ਨੇ। ਇਸ ਵਾਸਤੇ ਜਿੱਥੇ ਗੁਰੂ ਗ੍ਰੰਥ ਸਾਹਿਬ ਦਾ ਪ੍ਰਕਾਸ਼ ਆਉਂਦਾ ਰਿਹਾ ਪੁਰਾਣੇ ਗੁਰਦੁਆਰਿਆਂ ਚ, ਉੱਥੇ ਸ਼ਸਤਰਾਂ ਦਾ ਪ੍ਰਕਾਸ਼ ਆਉਂਦਾ ਰਿਹਾ। ਇਹ ਦੋ ਗੁਰੂਆਂ ਦਾ ਪ੍ਰਕਾਸ਼ ਆਉਂਦਾ ਰਿਹਾ। ਯਹੀ ਹਮਾਰੇ ਪੀਰ, ਇਹ ਮੇਰੇ ਪੀਰ ਨੇ। ਇੱਕ ਮੇਰੇ ਤਨ ਦੀ ਰੱਖਿਆ ਕਰਦੇ ਨੇ, ਇੱਕ ਮੇਰੀ ਮਨ ਦੀ ਰੱਖਿਆ ਕਰਦਾ। ਇੱਕ ਮੇਰੇ ਤਨ ਨੂੰ ਸੁਰੱਖਿਅਤ ਰੱਖਦਾ, ਇੱਕ ਮੇਰੇ ਮਨ ਨੂੰ ਸੁਰੱਖਿਅਤ ਰੱਖਦਾ। ਇਹ ਤੇ ਸਦੀਆਂ ਤੋਂ ਅਸੀਂ ਪੂਜਦੇ ਆਏ ਹਾਂ, ਤੁਸੀਂ ਕਦੀ ਇਤਰਾਜ਼ ਨਹੀਂ ਕੀਤਾ, ਹੁਣ ਇਤਰਾਜ਼ ਕਰਨ ਦੀ ਲੋੜ ਕੀ ਪੈ ਗਈ? ਇਤਰਾਜ਼ ਨਹੀਂ ਕੀਤਾ ਸੀ, ਦੇਸ਼ ਗੁਲਾਮ ਸੀ, ਆਜ਼ਾਦੀ ਦਿਲਾਣਗੇ। ਦੇਸ਼ ਆਜ਼ਾਦ ਹੋ ਗਿਆ, ਹੁਣ ਇਤਰਾਜ਼, ਇਸ ਵਾਸਤੇ ਇਤਰਾਜ਼ ਕਿਧਰੇ ਹੀ ਸਿੰਘਾਸਣ ਤੇ ਨਾ ਬੈਠ ਜਾਣ, ਬਸ ਇਸ ਵਾਸਤੇ ਇਤਰਾਜ਼ ਕਿਧਰੇ ਹੀ ਸਿੰਘਾਸਣ ਤੇ ਨਾ ਬੈਠ ਜਾਣ। ਜੇ ਇਹ ਦੇਸ਼ ਦੇ ਚੋਂ ਦੋਖੀਆਂ ਨੂੰ, ਅੰਗਰੇਜ਼ਾਂ ਨੂੰ ਤੇ ਮੁਗਲਾਂ ਨੂੰ ਦਬਾ ਸਕਦੇ ਨੇ ਤੇ ਕੱਢ ਸਕਦੇ ਨੇ ਤੇ ਦੇਸ਼ ਨੂੰ ਆਜ਼ਾਦੀ ਦੇ ਚ ਬਹੁਤ ਵੱਡਾ ਯੋਗਦਾਨ ਦੇ ਸਕਦੇ ਨੇ, ਤੇ ਦੇਸ਼ ਤੇ ਹੁਣ ਆਜ਼ਾਦ ਹੋ ਗਏ, ਨਿਕੰਮੇ ਤੇ ਬੈਠਣਗੇ ਨੇ, ਇਹ ਹੋ ਸਕਦਾ ਰਾਜਪਾਠ ਨਾ ਪ੍ਰਾਪਤ ਕਰਨ, ਤੋ ਖਿਮਾ ਕਰਨੀ, ਤਰ੍ਹਾਂ ਤਰ੍ਹਾਂ ਦੀ ਬੁਲਾੜ ਤੇ ਨਿੰਦਾ ਸਮੁੱਚੇ ਦੇਸ਼ ਦੇ ਚ। ਭਾਵੇਂ ਹਰ ਸ਼ਹਿਰ ਦੇ ਚ ਮੈਂ ਆਪਣੇ ਢੰਗ ਨਾਲ ਤੁਛ ਬੁੱਧੀ ਅਨੁਸਾਰ ਜਵਾਬ ਦਿੰਦਾ ਆਇਆ, ਜਿਹੜੇ ਵੀ ਅਖਬਾਰੀ ਰਿਪੋਰਟਰ ਮਿਲਦੇ ਰਹੇ, ਜਿਹੜੇ ਵੀ ਆਪਣੇ ਢੰਗ ਦੇ ਨਾਲ ਤਰਕ ਕਰਦੇ ਰਹੇ, ਤਨਸ ਕਰਦੇ ਰਹੇ, ਮੈਂ ਕਿਹਾ ਇਸ ਦੇਸ਼ ਦੇ ਤਮਾਮ ਪ੍ਰਾਚੀਨ ਮਹਾਂਪੁਰਸ਼ ਸ਼ਸਤਰਧਾਰੀ ਸਨ। ਤੁਸੀਂ ਕਦੀ ਨਹੀਂ ਆਖਿਆ ਕਿ ਰਾਮ ਤੇ ਸ਼੍ਰੀ ਕ੍ਰਿਸ਼ਨ ਗਲਤ ਨੇ, ਉਹ ਸ਼ਸਤਰਧਾਰੀ ਨੇ। ਸ਼੍ਰੀ ਰਾਮ ਸ਼ਸਤਰਧਾਰੀ ਨੇ, ਸ਼੍ਰੀ ਕ੍ਰਿਸ਼ਨ ਸ਼ਸਤਰਧਾਰੀ ਨੇ, ਤ੍ਰਿਸ਼ੂਲ ਲੈ ਕੇ ਖੜੇ ਨੇ ਸ਼ਿਵ ਜੀ, ਗਦਾ ਲੈ ਕੇ ਖੜੇ ਨੇ ਹਨੂਮਾਨ, ਪਰਸ਼ੁਰਾਮ ਇੱਥੇ ਖੁਲਾੜਾ ਮੁੰਡੇ ਤੇ ਲਈ ਫਿਰਦੇ ਨੇ, 28 ਦਫਾ ਉਹਨਾਂ ਨੇ ਛਤਰੀਆਂ ਦਾ ਨਾਸ਼ ਕੀਤਾ, ਮੁੰਡੇ ਤੇ ਲਈ ਫਿਰਦੇ ਨੇ, ਕੁਲਾੜਾ ਮੋਂਡੇ ਤੇ ਖੂਨ ਨਾਲ ਲਿਬੜਿਆ ਹੋਇਆ, ਤੇ ਆਖਿਆ ਜਾਂਦਾ ਭਗਵਾਨ ਪਰਸ਼ੁਰਾਮ। ਕਮਾਲ ਦੀ ਗੱਲ, ਇੱਕ ਕੁਲਾੜਾ ਲਈ ਫਿਰਦਾ, ਇੱਕ ਗਦਾ ਲਈ ਫਿਰਦਾ, ਇੱਕ ਦੇ ਹੱਥ ਵਿੱਚ ਤ੍ਰਿਸ਼ੂਲ ਹੈ, ਇੱਕ ਕੋਲ ਧਨਸ਼ਬਾਨ ਹੈ, ਇੱਕ ਹੱਥ ਤੇ ਸੁਦਰਸ਼ਨ ਚੱਕਰ ਲਈ ਫਿਰਦਾ, 28 ਖੂਨੀ ਸੈਨਾ ਜੋ ਹੈ ਤਬਾਹ ਹੋ ਗਈ ਮਹਾਭਾਰਤ ਦੇ ਮੈਦਾਨ ਵਿੱਚ। ਇਹ ਤਮਾਮ ਸ਼ਸਤਰਧਾਰੀ ਜੇ ਭਗਵਾਨ ਹੋ ਸਕਦੇ ਨੇ, ਖਿਮਾ ਕਰਨੀ, ਗੁਰੂ ਗੋਬਿੰਦ ਸਿੰਘ ਜੀ ਮਹਾਰਾਜ ਤੇ ਉਹਦੀ ਉਮਤ ਵੀ ਭਗਵਾਨ ਹੀ ਹੈ, ਉਸ ਤੋਂ ਘੱਟ ਨਹੀਂ। ਜਾਇਜ਼ ਗੱਲਾਂ ਨੇ, ਕੋਈ ਨਾਜਾਇਜ਼ ਗੱਲ ਨਹੀਂ। ਭਾਰਤ ਦੀ ਪੁਰਾਣੀ ਸੰਸਕ੍ਰਿਤੀ ਤੇ ਪੁਰਾਤਨਤਾ ਜਿਹੜੀ ਹੈ ਉਹ ਸਾਡੇ ਕੋਲ ਹੈ, ਅਸੀਂ ਸਾਂਭ ਕੇ ਰੱਖੀ ਹੈ, ਤੁਸੀਂ ਗਵਾਹ ਬੈਠੇ। ਭਾਰਤ ਦੀ ਪੁਰਾਤਨਤਾ ਕੀ ਸੀ ਕਿ ਭਾਰਤ ਦੇ ਪੁਰਾਣੇ ਰਿਸ਼ੀ ਮੁਨੀ ਤਮਾਮ ਕੇਸਾਧਾਰੀ ਸਨ, ਤਮਾਮ ਦੇ ਤਮਾਮ। ਰਾਮ ਦੇ ਸਿਰ ਤੇ ਜੂੜਾ ਹੈ, ਵਿਸ਼ਵਾਮਿੱਤਰ ਲੰਬਾ ਦਾੜਾ ਰੱਖਦੇ ਨੇ, ਰਿਸ਼ੀ ਵਿਸ਼ਿਸ਼ਟ ਲੰਬਾ ਦਾੜਾ ਰੱਖਦੇ ਨੇ। ਤੇ ਮੈਂ ਕਈ ਦਫ਼ਾ ਤੁਹਾਨੂੰ ਸੁਣਾਇਆ, ਜਦ ਰਾਮਲੀਲਾ ਕਰਦੇ ਨੇ ਬਾਜ਼ਾਰੋਂ ਨਕਲੀਆਂ ਦਾੜੀਆਂ ਖਰੀਦ ਕੇ ਲਿਆਉਂਦੇ ਨੇ, ਖੋਤੇ ਦੀਆਂ ਬਣੀਆਂ ਹੋਈਆਂ, ਗਊਆਂ ਦੀਆਂ ਬਣੀਆਂ ਹੋਈਆਂ, ਘੋੜਿਆਂ ਦੇ ਵਾਲਾਂ ਦੀਆਂ ਬਣੀਆਂ ਹੋਈਆਂ, ਇਹ ਦਾੜੀਆਂ ਖਰੀਦ ਕੇ ਵਿਸ਼ਵਾਮਿੱਤਰ ਬਣਾਉਂਦੇ ਨੇ, ਵਿਸ਼ਿਸ਼ਟ ਬਣਾਉਂਦੇ ਨੇ, ਰਾਮ ਦਾ ਜੂੜਾ ਬਣਾਉਂਦੇ ਨੇ। ਤੁਸੀਂ ਖੋਤੇ ਦੇ ਵਾਲਾਂ ਦਾ ਜੂੜਾ ਬਣਾ ਕੇ ਰਾਮ ਬਣਾਇਆ, ਤੇ ਖਿਮਾ ਕਰਨੀ, ਅਸੀਂ ਅਸਲੀ ਜੂੜਾ ਆਪਣੇ ਸਿਰ ਦੇ ਉੱਤੇ ਰੱਖ ਕੇ ਜੇ ਰਾਮ ਦਾ ਰੂਪ ਕਾਇਮ ਰੱਖਿਆ ਤੇ ਤੁਹਾਨੂੰ ਇਤਰਾਜ਼ ਕਿਹੜੀ ਗੱਲ ਦਾ? ਅਸੀਂ ਅਸਲੀ ਦਾੜਾ ਕਾਇਮ ਰੱਖ ਕੇ ਰਿਸ਼ੀ ਵਿਸ਼ਿਸ਼ਟ ਦਾ ਰੂਪ ਕਾਇਮ ਰੱਖਿਆ। ਇਹ ਤੇ ਭਾਰਤ ਦੀ ਪੁਰਾਣੀ ਸੰਸਕ੍ਰਿਤੀ ਨੂੰ ਨਾਈ ਦੀ ਭੇਟ ਕਰ ਚੁੱਕੇ ਨੇ, ਤੌਰ ਤਰੀਕੇ ਸਾਰੇ ਭੇਟ ਕਰ ਚੁੱਕੇ ਨੇ। ਅਸੀਂ ਕਾਇਮ ਰੱਖੀ, ਅਸੀਂ ਅੱਗੇ, ਸਾਡੇ ਕੋਲ ਭਾਰਤ ਦਾ ਪੁਰਾਣਾ ਰੂਪ, ਪੁਰਾਣੀ ਸੌਗਾਤ। ਹੁਣ ਜਿਹੜਾ ਅੱਗੇ ਹੋਵੇਗਾ, ਨਿੰਦਾ ਉਸਦੀ ਜ਼ਰੂਰ ਹੋਵੇਗੀ, ਇਤਨੀ ਮੈਰਜ ਕਰਾਂ। ਤੋ ਮੈਰਜ ਕਰ ਰਿਹਾ ਸੀ, ਸਿਮਰਨ ਉਸਦਾ ਕਰਨਾ ਹੈ ਜੋ ਅੱਗੇ ਹੈ। ਤੂੰ ਨਿਰਗੁਣ ਹੈ ਤੇ ਕਿਸੇ ਗੁਣਵਾਨ ਦਾ ਜੋ ਹੈ ਸਿਮਰਨ ਕਰ, ਤੇਰੇ ਕੋਲ ਕੋਈ ਕਲਾ ਨਹੀਂ ਤੇ ਕਿਸੇ ਕਲਾਕਾਰ ਦਾ ਸਿਮਰਨ ਕਰ, ਲਾਜ਼ਮੀ ਕਰ। ਤੂੰ ਨਿਰਗੁਣ ਹੈ, ਕਿਸੇ ਗੁਣਾਂ ਦੇ ਸਾਗਰ ਦਾ ਸਿਮਰਨ ਕਰ। ਤੂੰ ਨਿਰਬਲ ਹੈ, ਕਿਸੇ ਬਲਵਾਨ ਦਾ ਸਿਮਰਨ ਕਰ, ਔਰ ਸਿਮਰਨ ਦੇ ਆਸਰੇ ਤੇ ਉਸਦੇ ਨਾਲ ਜੁੜ, ਤਾਂ ਕਿ ਤੂੰ ਵੀ ਬਲਵਾਨ ਹੋਵੇਂ, ਤੂੰ ਵੀ ਗੁਣਵਾਨ ਹੋਵੇਂ। ਕਿਸੇ ਕਲਾਕਾਰ ਕੋਲ ਤੁਸੀਂ ਬੈਠੋਗੇ ਤੇ ਦਿਮਾਗੀ ਸ਼ਕਤੀ ਤੋਂ ਕੰਮ ਲੈਣਾ ਪਏਗਾ, ਤਾਂ ਹੀ ਕਵਿਤਾ ਸਿੱਖ ਸਕੋਗੇ, ਸੰਗੀਤ ਸਿੱਖ ਸਕੋਗੇ, ਇਲਮੇ ਮਸੂਰੀ ਸਿੱਖ ਸਕੋਗੇ, ਅਗਰ ਯਾਦ ਕਰੋ।
2: ਤੇ ਜਿੱਧਰ ਚਿੱਟੇ ਰੰਗ ਦੇ ਪਲਾਸਟਿਕ ਦੇ ਭਾਂਡੇ ਦੇ ਰਹੇ ਸਨ, ਮੈਂ ਵੀ ਉਧਰ ਹੀ ਬੈਠ ਗਿਆ। ਤੇ ਆਖਰ ਇੱਕ ਸੱਜਣ ਨੂੰ ਕਿਧਰੇ ਸਮਝ ਪੈ ਗਈ, ਮੈਨੂੰ ਕਹਿਣ ਲੱਗੇ, ਗਿਆਨੀ ਜੀ ਤੁਹਾਨੂੰ ਸ਼ੱਕਰ ਦੀ ਬਿਮਾਰੀ ਹੈ? ਮੈਂ ਕਿਹਾ ਨਹੀਂ। ਕਹਿਣ ਲੱਗੇ ਫਿਰ ਤੁਸੀਂ ਇੱਧਰ ਬੈਠ ਜਾਓ, ਇੱਧਰ ਤੇ ਉਹ ਲੰਗਰ ਵੰਡਿਆ ਜਾਏਗਾ ਜਿਹਦੇ ਚ ਕੋਈ ਮਿੱਠਾ ਨਹੀਂ ਹੋਵੇਗਾ, ਚਾਵਲ ਨਹੀਂ ਹੋਵੇਗਾ। ਜਿਹਨਾਂ ਨੂੰ ਸ਼ੱਕਰ ਦੀ ਬਿਮਾਰੀ ਨਹੀਂ ਉਹ ਇੱਧਰ ਬੈਠੋ। ਮੈਂ ਕਿਹਾ ਇਹ ਬਿਮਾਰੀ ਇੰਨੀ ਫੈਲ ਗਈ ਹੈ, ਹੁਣ ਪੰਗਤਾਂ ਹੀ ਅਲੱਗ ਅਲੱਗ ਬਿਠਾਣੀਆਂ ਪੈਣ, ਵੀ ਸ਼ੱਕਰ ਦੇ ਰੋਗੀ ਕਿਹੜੇ ਨੇ ਅਲੱਗ ਬਿਠਾਓ ਤੇ ਦੂਜੇ ਕਿਹੜੇ ਨੂੰ ਅਲੱਗ ਬਿਠਾਓ, ਇੰਨੇ ਮਰੀਜ਼ ਇੱਥੇ ਵੀ ਵੱਧਦਾ ਜਾ ਰਿਹਾ। ਹਾਰਟ ਦੀ ਬਿਮਾਰੀ کئی دیشاں شکھر تے پہنچ کے واپس مڑیے تے کئی دیشاں چ شروع ہے. جڑے روگ بہ گنتی دچ بندے نو اپنی لپیٹ دچ لے لین پکڑ دچ لے لین ان روگاں دا اپنا اپنا دور ہوندا ہے. ہیزے دا دور لنگ گیا, چیچک دا دور لنگ گیا, نمونیے دا دور لنگ گیا, سرسام دا دور لنگ گیا, ٹائیفائڈ دا دور لنگ گیا, تاؤن تے پلیگ دا دور لنگ گیا, ہن تے کینسر دا دور ہے, شوگر دا دور ہے. یہ نویں یہ بھی قابو آ جان گیا. ایسا نہیں میں کہندا جے پلیگ قابو چ آ گئی, ہیزہ قابو چ آ گیا تے یہ بھی قابو چ آ جان گے. کسے ہور بیماری دا دور چل پے گا, کسے ہور روگ دا دور چل پے گا. اسی طریقے دے نال مانسک منڈل دے روگ بھی وکھ وکھ نے. کدی بہ گنتی دے وچ دنیا لوب دے وچ گرسی ہوندی ہے, کدی بہ گنتی دے وچ دنیا کام دے وچ گرسی ہوندی ہے, کدی بہ گنتی دے وچ دنیا اہنکار وچ گرسی ہوندی ہے, کدی بہ گنتی دے وچ لوکی موہ دے وچ پھسے ہوندے نے, لوب دے وچ پھسے ہوندے نے. اے جڑا دور ہے نا ہن جڑا لنگ رہا ہے, گرو نانک دے کتھن انسار ہومے دا دور ہے, اہم بھاو دا اے دور ہے. ہومے روگ مانک کو دینا, ٹھیک ہے منک نو دتا پر کنے منکھاں نو, جو دیسے سو سو روگی, روگ رہت میرا ستگر جوگی. اتھے ایک گل جڑی میرے پادشاہ نے کہہ دیتی ہے, جو دیسے سو سو روگی. حیضہ جد پھیلدا سی تا اسی اے نہیں کہہ سکدے سی بھی ساریاں نوں حیضہ ہے. شہر دے وچ کچھ ایسے ہوندے سن جنہاں نوں نہیں ہوندا سی, باقیاں نوں ہے. ملک دے وچ کچھ ایسے ہوندے سن جڑے حیضے تو بچ جاندے سن, تاؤن تو بچ جاندے سن, پلیگ تو بچ جاندے سن, چیچک تو بچ جاندے سن. باوے بہو گنتی اس چیچک دی لپیٹ دے چ آ جاندی سی, ماتا دی جڑی بیماری اس دی لپیٹ دے چ آ جاندی سی, لیکن پھر بھی کچھ بچ جاندے سن. اے دور ہومیں دا تے مہاراج کہندے میں تے جتھے تک دیکھدا, جو دیسے سو سو روگی. سارا جگت روگی, اے مانسک روگ. مانسک روگ تو بعد یہ جڑے ساڈے پنج گیان اندرے نے نا, انہاں دے وکار پھر وکھ وکھ نے. میں ایک دو ادھارن دیا. جویں ہنیری آندی ہے نا تے ریت اڈدی ہے, پر ہنیری ساری دھرتی تے نہیں آندی, دھرتی دے کسے کسے خطے چ آندی ہے. جد سمندر دے طوفان آندا ہے تا سارے سمندر دے نہیں آندا, کسے ایک ادھ حصے چ آندا ہے. سیانے سجن جاندے نا, جد بھی طوفان آندا ہے ساگر دے, طوفان دی لویٹ دے سارے دا سارا ساگر نہیں آندا, ساگر دا کچھ حصہ آندا ہے. ایک گل وکھری ہے کہ ساگر دے طوفان آیا تے اسی اس پنگ دا انمان لائیے, سارے سمندر دے طوفان آیا نہیں, ضروری نہیں ہے. سمندر دے کسے ایک حصے طوفان آیا ہوندا ہے تے جس حصے طوفان آیا ہوندا ہے اتھے ہی تباہی ہوندی ہے, باقی نہیں ہوندی, باقی بچا ہو جاندا ہے. جد ہنیری چلدی ہے طوفان چلدا ہے زمین دے اتھے, انہاں ہنیریاں دا اصلی روپ میں عرب دیشاں چ دیکھے ہے. چونکہ داس جس علاقے چ ہویا ڈسٹرکٹ بنو تے او دا بہت سارا علاقہ مرو تھل سی, تے جس تحصیل شہر دے چ داس رہندا سی او دا تے نا ہی سی لکی مروت, مروت مرو تھل پشتو دا لفظ سی. بڑے ٹبے دور دور تک کھجور بہت سی, تے جد ہنیری چل پے تے جتنی دیر تک ہنیری چل رہی ہے, اگر کوئی مسافر ہے رستے چ کدرے بھی ہے, انہوں انہیں چر تک بیٹھنا پائے گا یا لیٹنا پائے گا, جنتے ہنیری لنگ جائے. اگر چلے گا ہنیری ادھر ادھر گرائے گی اور اکھاں چ مٹی پائے گی, کوئی دکھائی نہیں دے گا, اتنی بھینکر ہنیری. اس دے روپ میں کویت تے عراق دے دیکھے, جد ہنیری چل پیندی ہے کاراں کھڑیاں ہو جاندیاں, بساں کھڑیاں ہو جاندیاں, لوکی جتھے نے اتھے بیٹھ جاندے, चल नहीं सकते, कुछ दिखाई नहीं देता, अखां च घाटा पैंदा, मिट्टी पैंदी है और मनुख चलन तो असमर्थ हो जाता है। वह हनेरी किधरे बहुत जोर दी होवे दरख्तां नूं भी जड़ों पुट देंदी है, कच्चे मकान घास फूस दे मकान इन्हां नूं भी उड़ा ले जांदी है। खैर पर जब हनेरी चलती है तो सारी जमीन दे उत्ते हनेरी नहीं आउंदी, जमीन दे किसे एक कद खिते दे चौंदी है। जब तूफान चलता है तो वह तूफान सारी जमीन ते नहीं आउंदा, जमीन दे किसे एक कद खिते चौंदा है। जब सागर दे उछाल आउंदा है तो वैनी आउंदी है, तूफान आउंदा है तो सागर दे सारे खिते दे तूफान नहीं आउंदा किसे एक कद खिते च। हूबहूर विकारां दा तूफान जब मनुख दे शरीर दे उठदा है ना ते सारे इंद्रियां च नहीं प्रगट होंदा, कदी अखां च प्रगट होएगा, कदी कन्नां दे च, कदी जबान दे च, कदी खलड़ी दे च, कदी नासका दे च। एक रस प्रधान होवेगा, जिहड़ा एक रस प्रधान होवे ना, अखां दा रस प्रधान है ते सारा दिन अखां दे चस्के लैंदा पिया, समझ लो हनेरी अखां दे च है। जबान दे चस्कियां दे च लीन है और सारा दिन लीन है तो हुण तूफान जबान दे उत्ते। खलड़ी दे रोग वाशना दे च फसे होया है, कामना दे च फसे होया है तो हुण हनेरी खलड़ी ते है। सारा दिन झूठ निंदा ते बिखे नाद सुनन दे च ही रस है, हुण तूफान कन्ना दे च है। तूफान आउंदा है एकदम सारे इंद्रियां ते नहीं आउंदा, एक रस एक बंदे च प्रधान हुंदा है पर हुंदा कुछ समय लई है, उत्थों हनेरी लंघ जांदी है, हनेरी किसे दूसरे इंद्रिय ते। तूफान आउणा है, आसार दिखाई दे रहे हैं, बचाओ कर लो। ऐ जिहड़ा सतसंग है ना जिहदे च तुसीं कथा कीर्तन सुन लो, बस इहदे च ज्ञात एक बोध मिलदा है कि ऐ बंदे तेरे शरीर दे किस हिस्से तूफान आन लगा है, सुचेत हो जा, बचाओ कर ले। कथा कीर्तन तो बस ये संकेत मिलते हैं, हुण तूफान की लपेट दे च है, तू किहड़े तूफान की लपेट च है, और इत्थों ये तूफान लंघ गया तो फिर किसी दूसरे हिस्से च प्रगट होवेगा। मैं फिर अर्ज करा, आप जितने सारे बैठे हाँ हर बंदे का रस वक् वक् होवेगा, कोई कन्ना दे रस च फसे होया, कोई अखां दे रस च, कोई जबान दे रस च, और बोल चाल तो भी पता चल जाएगा बंदा केड़े रस दे च फसया पिया। मैनू गल भुलदी नहीं, दिल्ली तो इलाहाबाद तक मैं सफर कर रहा सी आसाम मेल दे च, एक सज्जन वह भी कोल बैठे सन, कट्ठे सफर हो रहा सी, ज्यों गाजियाबाद तो उसने खाने पीने की गल शुरू की ना तो इलाहाबाद तक करता ही गया, ए खाना इंज आउंदा है, इंज बनाईदा, इंज बनाईदा। तो मैनू आखिर कहना ही पिया, मैं मित्रा तू किधरे हलवाई ते नहीं या पिछले जन्म का ते नहीं, ज्यों गाजियाबाद तो तू खाने पीने की गल शुरू की है तो इलाहाबाद तक, जद भी कदी कोई गलबात का माहौल गुफ्तगू का माहौल चले गल खाने पीने की, होर कोई गल नहीं, उत्थों मैं अंदाजा ला लिया तूफान दे च बरपा है, पर इस वक्त तूफान इहदी जबान ते छाया है। हर स्टेशन ते गड्डी रुके ते कुछ चाहिदा है, खाण उतरे है कुछ ना कुछ चाहिदा, भावें भुख है भावें नहीं पर कुछ चाहिदा है। तूफान तूफान दी लपेट दे जबान है, ते जिवें तूफान बेकाबू आउंदा है, जिहड़ा रस तूफान दे रूप च जिस इंद्रे च होवेगा वो काबू च नहीं होवेगी। इन्नी मैरज करदे हां, अगर ये तूफान अखां ते होया ते अखां गुरुद्वारे च भी बेकाबू होणगियां। इन्नी मैरज करदे हां, तुसीं सतसंग दे च बैठे हो किस तरह काबू करोगे, तूफान है ये अखां गलत वेखणगियां। अगर ये तूफान कन्नां ते है ते कन्न इत्थे भी गलत सुणनगे, इत्थे महफिल सजा के सारा दिन निंदा ते झूठ सुणनगे। अगर तूफान खलड़ी ते बरपा है ते गुस्ताखी माव भावें हाथ दे सुंदर गुटका ते जपजी साहब क्यों ना पे पड़दा होवे جد کھلڑی رتے طوفان ہے تو یہ رام نہیں چیتے آئے گا کام چیتے آئے گا طوفان طوفان تے بے قابو ہوں اے طوفان وکھ وکھ اندریاں دے اتے اس طرح پرگٹ ہوں جویں زمین دے اتے کسے کسے خطے وچ ہنیری آؤندی ہے ہر پاسے نہیں ہے جویں ساگر دے کسے کسے خطے وچ اچھال آؤندا ہے ساڈے شریر دے کسے کسے اندرے وچ کسے کسے سمے اچھال آؤندا ہے اور ساد سنگت دے وچ بس اس گل دا بودھ لینا ہے کہ کیڑے اندرے دی بھومی دے اتے اس وقت ہنیری چل رہی ہے اینی میں عرض کر رہا جیون ساگر دے کیڑے حصے چ اس وقت طوفان ہے یہ ویکھنا ہے کیڑے پاسے اچھال ہے کس پاسے طغیانی ہے بودھ ملے تو پھر یہ بھی بودھ ملے کہ کیڑے خطے دے طوفان آن والا ہے تاکہ ساودھان ہوئیے سچیت ہوئیے ستسنگ کدرے بچیاں دا کھیل نہ سمجھ لینا کتھا کیرتن کدرے کھڈونیاں دی کھیڈ نہ سمجھ لینا بھگت کبیر کہندے نے یہ گل وکری ہے کہ لوگاں نے کھڈونیاں دی کھیڈ سمجھیے ماتھے تلک ہتھ مالا بانا لوگن رام کھلونا جانا لوگاں نے رب نو کھڈونا ہی سمجھے بالکل کھڈونا حالانکہ یہ کھڈونا نہیں ہے کتنی میں عرض کر دیا سادنا کرن جد بیٹھو گے جپ کرن جد بیٹھو گے اندریاں دے جس حصے چ اے طوفان ہے جپ نہیں کرن دے گا اے جب جی نہیں پڑھن دے گا اے کیرتن نہیں سنن دے گا شبد سرت دی لینتا اے نہیں ہو سکے گی بس اس طوفان تو بچاؤ کرنا ہے اور اے طوفان آوے گا رب دا نہیں ہمیں پرماتما دا نہیں ہمیں زمین تے طوفان آمدے نے ساگر دے طوفان آمدے نے کہ جو برہمنڈے سوئی پنڈے جو کچھ برہمنڈ دے چاہوں دا اس پنڈ دے چاہوں دا جے پرماتما اس برہمنڈ دے چ ہے تو پرماتما اس پنڈ دے چ ہے جے طوفان اس برہمنڈ دے چ نے تو طوفان اس پنڈ دے چ نے اتنی میں عرض کر دیں ایسا ہے دوسری عرض ہور کہ جس طرح اندریاں دے اتے وکھ وکھ طوفان آندے نے من دے وچ وی کسے وقت ایک روگ دی پردھانتا ہوندی ہے اور وہ پردھانتا بہ گنتی دے چوندی ہے بہت سارے منک اس دی رپیٹ دے چوندے چھوت دی بیماری ہے بالکل کہندے نے ایدے کول نہ بیٹھو کوڑ چھوت دی بیماری ہے یہ تتے دک اور اس طرح دے ہور چیچک اتیادی بہت سارے مرض یہ بیماریاں ایک تو دوجے نو لگدی ہیں دوجے تو تیجے نو لگدی ہیں یقین جانو کچھ مانسک روگ بھی ایسے نے چھوت دی بیماری ہے ایک تو دوجے نو لگدی ہیں دوجے تو تیجے نو لگدی ہیں تیجے تو چوتھے نو لگدی ہیں تو اس وقت یہ جڑی بہتی منکھتا ہے کیڑی بیماری دی لپیٹ دے چ ہے اج دا جڑا واقع آیا ہے اس نو آدھار بنا کے میں بچاراں تھوڑے سامنے رکھ رہا ہوں میں اہنکار اے دی لپیٹ دے بہت ساری دنیا ہے بہت سارا جگت ہے انج نہیں کہنا چاہیے کہ سارے بہ گنتی بہتے اسے دی لپیٹ دے کچھ گرمکھا نو چھڑ کے کچھ بھگتا نو چھڑ کے کچھ ابیاسیاں نو چھڑ کے تے ابیاسی بھی او جنہ دی سادنا توڑنے دی ہے جڑے ابیاس کردے پینے انہاں نو ابیاس کرن دا اہنکار ہو جاندہ ہے جو سیوا کردے پینے انہاں نو سیوا کرن دا اہنکار ہو جاندہ ہے جو کیرتن کردے نے انہاں نو کیرتن کرن دا اہنکار ہو جاندہ ہے جو کتھا کردے نے انہاں نو کتھا کرن دا اہنکار ہو جاندہ ہے جو گردواریاں دی سنبھال کردے نے انہاں نو سیوا سنبھال دا اہنکار ہو جاندہ ہے غرض کے اے اہنکار اے ہوں میں گرو امرداس جی مہاراج دے کتھن انسار اس وقت جگت روگ ہے جگت جویں جگت گرو آندے نا جگت روگ جگت بیماری سارے جگت دے بیماری ساری دنیا جس دی لپیٹ وچ ہوے کچھ ایک نو چھڑ کے جو دی سے سو سو روگی روگ رہت میرا ستگر جوگی اہم بھاو ہومے دا مطلب ہے میں ہاں اور میں ہواں تو نہیں ہے تو کون ہے میں ہاں
0: मैं होवां
2: अजोके दौर दी बहुत वड्डी बीमारी। पर यह ना समझ लेना बाकी जड़ियां चार बीमारियां ने वह नहीं ने, वो दबिया हुई ने, वह उकसाहट नाल पैदा होंदिया ने, वक्ती पैदा हुई चलिया गई, जिवें जुकाम लगया चला गया, जिवें मत्था दुखण आया सवेरे घंटे बाद ठीक हो गया। हुण ठीक है एक अद्ध गोली लई ते मत्थे दी पीड़ ते चली गई, पर एक अद्ध गोली नाल शुगर थोड़ी जांदी, कैंसर थोड़ी जांदा है, ये जांदा है तपेदिक थोड़ी जांदा है, ये ते लंबा इलाज। होमे एक गोली नाल जान वाली नहीं, एक पुड़ी नाल जान वाली नहीं, ये लंबी बीमारी है। होमे दीर्घ रोग है दारू भी, इस समाज ये ते दीर्घ रोग है, ये ते लंबा रोग है, ये लंबी बीमारी है। एक गोली खांदे नहीं, एक मत्थे दी पीड़ थोड़ी है, गोली खा दी ते दूर हो गई, इस तरह की गल नहीं है। कई ऐसे ने जो लंबी बीमारी नू छेती खत्म करना चाहते हैं, भाई नहीं एक गोली खाइए ते ठीक हो जाए, और फिर संता मानता दे डेरिया और इस तरह के डिंबी गुरुआ के चक्कर च पैंदे ने, भाई ऐसा मंत्र दे शाम तक ही गल बन जाए, तो राधा स्वामी देंदे ने आओ बस 10 मिनट साधना करो अनाहद नाद वजन लग पाएगा, ते कन्ना दे उंगलियां देख के ते उदे कुल जाप कराओ, ते कन्ना दे जड़ी शां शां दी आवाज होवे ठीक है, अनाहद नाद है जी, सुन ब्रह्म ज्ञानी बन गए ने जी, संत जन बन गए, ये पखंड चलेगा। बहुते रोगी होवन ते नकली दवाइयां बहुत चल पैंदियां, और नकली दवाइयां दे उत्ते लोगां दा विश्वास बहुत हो जांदा है। नियम हकीम उन्हां दी बण आउंदी है, खिमा करनी धार्मिक दुनिया दे इस तरह दे नियम हकीम थानू कदम कदम ते मिलणगे। मंत्र तंत्र अकाली मैनू परचे वंड रहा सी ते परिक्रमा ची ते उचेचा मैनू भी आके दिते उसने, ते उहदे च जिहड़ी पंक्ति सी भी जिहड़ा निराकार दा जाप करे अवतार दा जाप करे बस उन्हों परम गति प्राप्त हो जाएगी। जिन्हिया अवतार संबंधी जिन्हिया निराकार संबंधी पंक्तियां सन ना वो कठिया कीतियां गई, ते संत दास थले कोई लिखे होया संत संत दास ते वंड रहे ये जपो, गुरबाणी इसका कहती है, तो उन्होंने मूर्खा नु कौन समझाए गुरबाणी, ते भी कहती है रे मन राम स्यों कर प्रीत सरवन गोविंद गुण सुनो अर गाओ रसना गीत, गुरबाणी ते भी कहती अव्वल अल्लाह नूर उपाया कुदरत के सब गंद अल्लाह दे कर बंदगी, गुरु बाणी ते भी कहती अल्लाह दी बंदगी कर, राम दा नाम जप गोपाल दा नाम जप गोरख सोए जिन गोए उठा ली करते बार न लागे, उते गोरख है गोरख गोरख जप, इत्थे ते अनेका नाम ने, पर हुण एक नाम दी इस ढंग दी चोण करके गुरबाणी चों ते अपना एक संपर्दा अपना एक मत चलाना आले दुआले लोगों कट्ठा कर लेना, ते खिमा करनी धार्मिक तौर ते बंदा ते कोई बहुत सियाणा है नहीं, ते इस तरह की लंबी चौड़ी भीड़ दे च इस तरह के नियम हकीम अपने इश्तहार वंड के नकलियां दवाइया वेच छड़ दें चल जाती है। तो इश्तहारबाजी गुस्ताखी माफ ठीक है युग इश्तहारबाजी का, पर कदी फुल ने यह नहीं आख्या कि मेरे च खूबसूरती है मेरे विच महक है, उन्हों इश्तहार कढ़ने पैन किसी फुल नूं, सूरज नूं इश्तहारबाजी करनी पई है भी मेरे च रोशनी है मेरे च प्रकाश है, चंद्रमा नूं कोई इश्तहार लाने पए ने कि मेरे च शीतलता है मेरे च चाननी है मेरे च ठंडक है, हिमालिया पर्वत कोई इश्तहार पिया वंडदा है भी मेरे च ठंड है मेरे च शीतलता है, तेरे च कोई शीतलता है तेरे च कोई गुणा दी महक है तेरे अंदर कोई रब्बी चानना है, तो चानना ही जो है इश्तहार है, तेनों इश्तहार कढ़ाण दी लोड़ ही नहीं है, वो चानना ही इश्तहार है, वो महक ही इश्तहार है। फिर मैं अर्ज करा इस तरह के संत महंत डिंबी जो इस तरह के मंत्रा नू लैके ते परचे वंडन समझ लेना नियम हकीम ने, ते नियम हकीम की लपेट च कुछ बंदे जरूर आणगे, नकली दवाइया ले लेंदे लोकी, रेल दे डब्बे च भी लोकी दवाइया वेचते पैने, फुटपाथ के उत्ते भी लोकी दवाइया वेचते पैने, बाजार दे च बैठे बैठे भी लोकी नकली दवाइया वेचते पैने, नियम हकीम आप रोगी ने नियम हकीम। अखां दा सुरमा एक लैके मेरे कोल सज्जन आया, کہنے لگے گیا نہیں جی یہ جوت ودی ہے تو میں کہ تے چشمہ لایا اکھاں تے تیری جوت کیوں نہیں ودی سرما لے کے آیا میرے کو جس دن تیرا چشمہ نہیں ہوئے گا تیری سرمے کی کرامات میں تاں سمجھا گا اتنا موٹا تو چشمہ لایا ہوا تو مینوں لیا کے دینا پیا سرما تے مطلب اتنا سی تسی لاؤ آلے دوالے جڑے بیٹھے نے وہ بھی تھانوں دیکھن اور بھی خریدن سلسلہ اس طریقے نال چلے گل جڑی سی اتنی سی میں کہنے پورکھا تیرا چشمہ لگے ہویا تو ہو سکتا ہے سرما میں لایا تو مینوں بھی موٹا چشمہ ہی لانا پینا اور کچھ نہیں میں نہیں لانا یہ چشمہ میں سرما نہیں لینا اس طرح دے نیم حکیم بہت تھان تھان تے پر آخر او کھما کرنے سرما بکدا ہے اس کا ایسی گل نہیں لوکی لیندے نے اپنی اکھاں پھوڑ دے نے اکھاں تے چشمے لواندے نے سرما پا پا کے جنہ دی ٹھیک ٹھاک اکھاں نے وہ بھی خراب کراندے نے اس طریقے نال رادھا سوامی انہاں نیم حکیماں دے پکھنڈی منتر بھی چل جاندے نے چل دے نے بڑی دنیا لپیٹ چ آ جاندی ہے چنگے بھلے گرو کے سکھ تے رادھا سوامی بن جاندے نے نیم حکیم دے قابو چا کے پکڑ دے چا کے اور یہ بہت وڈی سازش بھی ہے خیر میں گل لمکاواں نہ روگاں دا اپنا اپنا دور ہوندا ہے تے کوئی ایک اد روگ وشیش روپ دے من دے چھایا ہوندا ہے باقی دبے ہوئے ہوندے نے اجوکے سمے جڑا مول روپ دے روگ چھایا ہویا ہے وہ ہے اہنکار ہاں میں ہاں ہومے چ گرسیا ہویا منک برابری نہیں دے گا کیونکہ برابری ہوئے تے ہومے ٹک نہیں سکتی کیونکہ میرے جیسا کوئی ہور بھی ہے جد میرے جیسا کچھ ہو رہا ہے تو میری کمزوری ہو گئی میرے میں چوٹ آ گئی تے میرے جیسا کوئی ہور تیجا بھی ہے ہور کوئی چوتھا بھی ہے پھر اہنکار نہیں ٹک سکتا میرا میں کبھی تھوڑی ہاں ہور بھی کبھی ایک اس تو علاوہ ایک ہور بھی کبھی ہے ہور بھی کبھی ہے اہنکار نو ٹکن لئی موقع نہیں ملتا میرا میں ہی وڈا وپار

چلا کہ سلیم تو زیادہ کوئی خوبصورت ہوئے، وہ کس طرح ہو سکتا ہے؟ خوش ہو کے، پرسن ہو کے پنج مورا خادمہ دی ہتیلی تے ٹکائیاں، آخیا خادمہ تو یہ کام چھوڑ جا آگرے وچ، جا آگرے شہر وچ، لب کوئی ایسا بچہ جو سلیم نالوں زیادہ خوبصورت ہو گئے، میں تینوں بھی مالا مال کر دیا گا، بچے دے ماں باپ نوں بھی مالا مال کر دیا گا، دوہاں دیاں جھولیاں بھر دیا گا، اور میں جاننا چاہنا کوئی سلیم تو بھی زیادہ خوبصورت ہے؟ اگر مہدا ماریا یہ اکبر اپنی خادمہ دے نال اس طرح دیاں گلاں کر رہے ہیں اور کہہ رہے ہیں جا لب کے لیا، حکم من خادمہ چل پئی، سویر دی گئی، دن ڈھل دیاں واپس آ رہی ہے دبے ہوئے پیراں نال، طرح طرح دی وچاراں دے ڈبی ہوئی، گود دے چ ایک بچہ لیا ہویا، سدھی اکبر دے پاس آئی، دیکھ کے اکبر خوش ہویا ہے کوئی بچہ لے آئی ہے اس دی گود دے چ ہے، خادمہ تو لے آئی ہے ایسا کوئی بچہ جو سلیم تو بھی زیادہ خوبصورت ہے؟ ہاں جہاں پناہ میں لے آئی ہوں، اکبر نے چدر ایک پاسے کی تھی، چیتڑیاں دے چلپٹے آیا ایک کروپ اور میلا بچہ خادمہ دی گود دے چھے، حیران ہو کے اکبر کہندا ہے اے بچہ کس کا بچہ ہے؟ جہاں پناہ یہ میرا ہی بچہ ہے، میں سارا آگرہ شہر گام آ رہا ہے، جہاں پناہ اس بچے تو مینوں زیادہ کوئی خوبصورت نہیں دسیا، سچ پوچھیں اور میرے جان دی بخشی کریں، اے جہاں پناہ تیرا سلیم بھی اس دے سامنے پک کر ہے۔ کہندے نے نوکرانی دے انہاں بولاں نے اکبر دیاں اکھاں کھولیاں، خیال آیا میں مو دی نظر نال سلیم نو ویکھ رہا، یہ مو دی نظر نال اپنے بچے نو ویکھ رہی ہے، مو کر کے سارے جہان نالوں اس نوکرانی نو اپنا بچہ خوبصورت دکھائی دے رہا ہے، اور مو کر کے مینو سلیم سب نالو سندر دکھائی دے رہا ہے، سیانا سی عالم فاضلہ نو اپنی سبا وچ رکھدا سی، ایک دم گل سمجھ دے چا گئی، پکڑ دے چا گئی، اور اے اسی روز مرہ دی زندگی وچ دیکھ رہے ہیں، منکھ نو اپنے اوگنا نال بھی مو ہو جاندا ہے، کسی دے گن بھی اس نو چنگے نہیں لگتے، اپنا کروک بچہ بھی مہان ہے، یوسف ہے، لیکن پڑوسی دا سندر بچہ بھی کروپ ہے، بے مینی ہے، تو سوپن اجاگر کرتا ہے موہ، اور یہ سوپن بناوٹی ہوندا ہے، وقتی ہوندا ہے، عارضی ہوندا ہے، اور منک اسی چی فسیا رہندا ہے، کدی کدائیں کوئی منک پربھو دی شرن پرکٹ، پربھو دا چنتن کر، نام دے گیت گاندیاں گاندیاں مو دے پردے نو پرے سٹدا ہے، نرمو ہو جاندا ہے، نرموہی لئی سارا سنسار اس دا اپنا ہے، مو گرسے لئی
केवल उसका परिवार और उसके चों भी कुछ सदस्य उसके अपने ने, बाकी तो सारे का सारा पराया। इतना वड्डा जगत ते वो परा होवे, पराया होवे, तो फिर ते मनुख भय विच जीवेगा, डर विच जीवेगा, दुख विच जीवेगा। इस वास्ते मोह ग्रसिया दुख विच ते भय विच जीवदा है। सारा जगत अपना है प्रेमी लई, सारा संसार अपना है, तो निर्भय होके विचरदा है, आनंद नाल विचरदा है, सुख नाल रमण करदा है। सब जो अपने ने मोह दी सीमा होंदी है, निर्मोही असीम होंदा है। निर्मोही लई सारा संसार उसका अपना है, मोह ग्रसे लई केवल परिवार ही उसका जो है अपना है। बहुत छोटी दुनिया होंदी है मोह ग्रसे दी, जिसकी दुनिया छोटी उसकी अकल छोटी, उसकी सोचनी छोटी, उसकी समझ छोटी, उसका सब कुछ छोटा। बहुत छोटे तल ते जीवदा है मोह ग्रसिया मनुख, और असीम तल ते जीवदा है निर्मोही, कोई सीमा नहीं। परमात्मा की कोई सीमा नहीं, निर्मोही की कोई सीमा नहीं। साढ़े देश दे एक ऐसा भी पुरुष होया है, राजा सी, स्वभाव किधरे मां बाप ने जन्म समय उसका ना रखे सी निर्मोह, और वड्डा होके भी यही नाम पर चल रहा निर्मोह, राजा निर्मोह। इतिहासिक वार्ता है, एक ऋषि ने जब यह नाम सुने राजा निर्मोह, हो नहीं सकता, कठिन है, औखी गल है, तो परीक्षा लई चल पिया निर्मोह दे महलां दी तरफ। जैसे महलां विच दाखल होया है, राजे निर्मोह दी पटराणी मिली, और इस ऋषि ने पूरा तौर तरीका पहले बनाया हुआ सी कि मैं स्पष्ट करना है तू मोह ग्रसे है निर्मोही नहीं। राजे निर्मोह का लड़का इधरे ऋषि की कुटिया च आया सी, और ऋषि ने उस बच्चे नु बिठा दिता, आखिया जिन्ने चिर तक मैं ना आवा तू बैठी, मैं थोड़ी देर दे चावना। राणी नु ऋषि कहिंदा है, राणी तुमको अति विभक्त सुत खायो मृगराज, हमने भोजन ना कियो तिस मित्र के काज। हे राजमाता, थोड़ा सुत थोड़ा लड़का राजकुमार शेर ने खा लिया, मैं ते भोजन छड़ के दौड़े हां थानू ए खबर सुनाने वास्ते। पर ए राणी, राजे निर्मोह दी राणी, उस असीम मनुख दी संगत च रह रह के उस असीम मनुख दी पत्नी भी निर्मोही हो गई सी, मोह तो उच्ची हो गई सी। ऋषि नु कहन लगी, पेड एक साखा घनी पंखी बैठे आए, ओ फूटी चीरी पई उड़ उड़ देश देश जाए। पेड़ एक साखा घनी पंखी बैठे आए, ओ फूटी चीरी पई उड़ उड़ दे देश जाए। संसार एक वृक्ष दी तरह है, कई इस दिया शाखा ने, कई मुल्क ने, कई इलाके ने, और संस्कारा ते प्रालवद वस होके संजोग वस होके इना परिवारां दियां टहणियां ते आके पंछी बैठते ने। मां दा सूरज चढ़दा है,

निर्माण मनुख चाहता है मैं परमात्मा दी निगाह थले आ जावा। अहंकारी चाहता है सारियां दियां निगाहां मेरे ते आउन, सब मैनू ही देखन। चलत कत टेडे टेडे अस्त चरम बिस्टाके मुंदे दुर्गंध ही के बेडे। तू है कि हड्डियां हड्डियां दे चढ़े होया मांस, मांस दे चढ़ी हुई चर्बी और चर्बी दे लिपटी हुई खलड़ी, और की है तू? हड्डियां दा माण, जोबन जवानी दा माण, हड्डियां दा माण, मांस दा माण, मिंज दा माण और खलड़ी दा माण, इस तो इलावा और है कि? एक आया ते इतनी नापाक है, कोई भी पवित्र चीज इस नल छू जाए मैली हो जाती है। और इस काया दा अहंकार, धन गुरु अर्जन देव जी महाराज फरमान कर देने, करपूर बहुप सुगंधा परस मानक देहं मलीनं मजार उदर दुर्गंधा नानक अथ गर्वेण अज्ञानड़ो। कपूर ते चंदन जैसियां फुलना जैसियां पवित्र वस्तुआं मनुखी तन नाल छूंदियां स्पर्श करदियां मैलियां हो जांदियां ने। मजार उदर दुर्गंधा नानक अथ गर्वेण अज्ञानड़ो, है कि दुर्गंध खून मिंज मांस खलड़ी। अज्ञानी एवें तन दा अहंकार करदा है, जो बंदा अहंकार करदा है, फिर धन दा अहंकार। धनवंता होए क्या को गर्वे, जहां सब किछ तिसका दिया दरबे। पुरखा ईश्वर वसीला ना बने, धन किथे उस दे वसाहल नाली सब कुछ प्राप्त होंदा है। और सब तो वड्डा वसीला है ए तन, और तन उस दी देन है, ये दिमाग उस दी देन है, और ये तन ते मन दे आसरे ते तू धन कठा कर लिया, तो वसीला ते प्रभु है, वसीला ते परमात्मा है। पर धन दा अहंकार सता प्रभता, इसदा अहंकार अगां चलिए ता अहंकार नू बैठन वास्ते कोई गुणा दा सिंघासन चाहिदा है। दान दा अहंकार, ज्ञान दा अहंकार, सेवा दा अहंकार, बड़े नवे तो नवे सिंघासन अहंकार अपने बैठन लई बनाईदा है, बनाई जांदा है, बनाई जांदा है, बनाई जांदा है। और गुणा दे आसरे ते बैठ के ये प्रसन्न बड़ा होंदा है, क्योंकि जगत तो जस मिलदा है, जगत तो मान मिलदा है, वो मान इस दे अहंकार नू होर वधांदा है, होर वधांदा है। देखण दे चाया धन है तो धन ते अहंकार बैठ गया है, फिर धन दा त्याग है तो त्याग ते अहंकार खड़ा हो गया, हुण त्याग दा अहंकार। सता कोल है, सता दा अहंकार, सता दा त्याग कर देता है, हुण त्याग दा अहंकार। ऐसा अक्सर देखण नूं मिलदा है। पहले जो कोल है उसदा अहंकार, फिर जो कोल है उसदा त्याग कीता है, उस त्याग दा अहंकार। अहंकार नवे तो नवे रस्ते लगता है, और अहंकार तो बचना औखा। जेड़ा सिंघासन भी असी निरंकार नू बिठाण लई बनाने हां, अहंकार बैठ जांदा है। दान दा सिंघासन बड़ा सोहना बनाया सी, भगवान आके बैठे, निरंकार आके बैठे, अहंकार आके बैठ जांदा है। सेवा कर रहे सी ताकि सेवा दे सिंघासन ते
प्रभु आके बैठे, नहीं अहंकार आके बैठ गया। सिमरन माला दे रहा, रसना दे नाल जप दे रहा आरंभ कीता, ताकि ए जप ए माला दा फिरना प्रभु प्राप्ति दा साधन बन जाए, पर इससे भी अहंकार खड़ा हो गया। अहंकारी नू दूसरे तुच्छ प्रतीत होंदे ने, अहंकारी अपने आप नू महान समझदा है, और कई दफा अहंकार इतनी चरम सीमा ते पहुंचदा है उदी दृष्टि च निरंकार भी कुछ नहीं, वो स्वयं दावा कर उठता है मैं ही निरंकार, मैं ही निरंकार दावा कीता सी हरनाकश ने, मैं परमात्मा, कौन होंदा है परमात्मा, दावा कीता सी नमरूद ने मैं हां खुदा, कौन होंदा है खुदा। अहंकारी अपने तो वड्डा किसी नू भी मनन नू तैयार नहीं, इस वास्ते अहंकारी दा सिर झुकदा ही नहीं, झुकदा ही नहीं, आकड़िया रहिंदा सिर, और उसके सामने माता छोटी है, पिता छोटा है, गुरु छोटा है, प्रभु छोटा है, कोई भी वड्डा नहीं, सिर्फ वो खुद वड्डा बनता है और वड्डा होके दिखाण दी कोशिश करता है। सारी भज दौड़ अहंकार लई है, निरंकार लई नहीं। किस तरह मैं सारे लोगों दियां निगाहां दा मरकज बन जावां, केंद्र बन जावां, हर एक दी निगाह मेरे ते टिके और हर एक दा माण मैं हो जावां, मेरे ते माण करन, और इस तरह मेरा अहंकार शिखर ते पहुंचे। सारी भज दौड़ अहंकार दिए, इंज कह लईए यात्रावां ते दो ही ने, अहंकार दी यात्रा निरंकार दी यात्रा। निरंकार दी यात्रा आरंभ आउंदी है तू है तू है तू है तू है, अहंकार दी यात्रा आरंभ आउंदी है मैं हां मैं हां मैं हां मैं हां मैं हां, ये जन्म मरण दा कारण बन जांदी है। तू है तू है तू है, ये जन्म मरण नू मिटा के प्रभु दा रूप बना देंदी है, बूंद सागर दे चलीन हो जांदी है, ईश्वर दा रूप हो जांदा है मनुख। भगत कबीर कहंदे ने तू तू करता तू भया मुझ में रहा न जब आपा पर का मिट गया जत देखा तत तू तू है तू है तू है, इस बिरती ने इस जप ने तेरा ही रूप बना दिता। अब तो जाए चढ़े सिंहासन मिले हैं सारंग पानी राम कबीरा एक भय हैं कोई न सके पछानी। तू है तू है तू है, इसने भगवान दा रूप बना देता। मैं हां मैं हां मैं हां, ये शैतान दा रूप बना देता है। शैतान ही है वो जिसका सब कुछ अहंकार आश्रित खड़ा है। भगवान दा रूप है जिसते रोम रोम देच, जिस दिया सारिया क्रियावां देच भगवती प्रदर्शित, भगवती नुमाइश हो रही है, परमात्मा ही प्रगट हो रहे है। श्री रविदास सही कह रहे ने, जब हम होते तब तू ना ही, अब तू ही मैं ना ही, जब मैं सी तू नहीं सी, हुण तू है मैं नहीं, ये तू ते मैं दोवें इक्को सिंघासन ते नहीं बैठ सकते। महाराज दी बाणी दा फरमान, हौमे नावे नाल विरोध है
دورے نہ وسے اکٹھائیں اے میں تے توں دوویں کٹھے نہیں رہ سکدے یا توں ہیں یا میں ہاں اہنکاری دی ساری سادھنا ہے میں ہاں میں ہاں اُدھی ساری بھج دوڑ اُدھی ساری کریا اُدھی ساری تپسیا اُدھی ساری محنت اے کس کارن ہو رہی ہے میں پر ونمر منکھ دا سنت دا سب کچھ تو حاصل تے تو ہی ہے تو ہی ہے تو ہی ہے اُتھے میں دی کوئی چنگاری نہیں رہندی جس وچ گن بھسم ہو جاندے نے بس تو ہی تو ہی تو ہی ایک عالم دا کہنا ہے از راہ چنار از راہ چنار کہ سلامت نہ کند اس ڈھنگ نال چل رستے دیچ کہ کسے دا سر مجبورن نہ جھکے اتنا آکڑ کے نہ چل با خلق چناز ہی کے قیامت نہ کند خلقت دیچ اس ڈھنگ نال رہ کہ تیرے رہن دے نال قیامت نہ ہوئے در مسجد گر روی کے چنا زو کے تو راہ در پیش نہ خواند او امامد نہ کند جی کدرے عبادت کرنو تیرا جی کرے تو نمازیاں دے پچھے ہو کے نماز پڑھی کدرے اگے ہو کے نہیں ایسا نہ ہوئے کہ تیرے اندر امام بنن دا چاہ پیدا ہو جائے اور نماز پڑھ دیا مسجد دے چھوی تو کہہ اٹھیں کہ میں ہی سب تو وڈا میں ہی سب تو وڈا اکثر دھارمک مندران دے چھوی تے لوکی پردانگی لب دینے تے پردان تے پرماتما ہے یا پھر جس دا مٹ گیا ہے سارا اہنکار او پردان ہو سکدا ہے سگل پرکھ میں پرکھ پردان ساد سنگ جانکا مٹے اب مان جو سنگت دے چرنا دی خاک ہو گیا ہے مستق دا تلک تے پھر اوہی بندا ہے پر جو پہلے ہی مستق دے تے اسوار ہو کے بیٹھا ہے شاید اسنو مخلوق دے قدمہ دے چوی جو ہے تھا نہ ملے پر اہنکاری تے سر تے بیٹھن دی کوشش کردا ہے اہنکاریاں دے آسن سنگاسن لوگاں دے سر دے اتے ہی ہوندے ہیں ساری راجنیتی ساری ستا اہنکار آشرتے ہے اور اہنکاری سراں تے ہی تے بیٹھتا ہے کئی دفعہ سر ہل جاندے نے تے تھلے گڑدا ہے اس واسطے کہندے غرور کا سر نیچا آخر جو لوگاں دے سر جھکانا چاہندا ہے ایک دن اس دا سر نیواں ہو کے رہ جاندا ہے اہنکاری شرمسار ہو کے رہ جاندا ہے اس واسطے اہنکار پرماتما دے وچکار ایک بہت وڈی دیوار ہے ایک بہت وڈی دیوار ہے ساری دھارمک سادھنا اس دیوار نو توڑن واسطے ہے پر اہنکار بڑا چلاک ہے اے دھارمک سادھنا نو بھی اپنا سنگاسن بٹھا بنا دیندا ہے بیٹھنا سی اس تے پربھو نے آپ بیٹھ جاندا ہے

इच्छा निच और उस विच जो कुछ हो जाए हो गया है कबूल प्रवान और जो हो गया कबूल है प्रवान है समझ लो ये जो हो गया उस तो ऊंचा उठ गया इति संसार तो ऊंचा उठ गया क्योंकि संसार विच दुख है सुख है हासे ने रोने ने जन्म है मरण है नफा है नुकसान है संसार विच इज्जत है बेइज्जती है तंदुरुस्ती है बीमारियां ने स्वप्न है क्रूरता है उच्चा उठ गया एकदम विच जद टिकया तो एक प्रगट होया दो मिट गए संसार मिट गया एक प्रगट हो गया निरंकार प्रगट हो गया तो एक एक दम दे ची प्रगट हो गएगा बहुते दम जो खर्च हो गए ने उना दी याद दिच परमात्मा किथे उना दमा दी याद दिच ते कुछ दुख होणगे कुछ सुख होणगे बैठा हुंदा है मनुख यादां विच कदी दुख दियां यादां कदी सुख दियां यादां कदी मिलाप दियां यादां कदी विछोड़े दियां यादां कदी संताप दियां यादा कदी मिलाप दियां यादा इस विच जी रहा हुंदा है या फिर भविष्य दी चिंतावां दे जी रहा हुंदा है ये मिलना भी है कि नहीं कामयाब भी होवांगा कि नहीं नफा होवेगा कि नहीं भविष्य दी चिंता इस तरह दुबदा दे डुबोई रखती है भविष्य की चिंता विच मनुख दुफाड़ होया बनिया रहिंदा है एक दम विच ते भविष्य मिट जांदा है एक दम विच ते भूतकाल मिट जांदा है एक दम विच ते एक प्रगट हो जांदा है वो एक आनंद स्वरूप वो एक आनंदमयी इस वास्ते गुरबाणी ने भविष्य नू जाल कह दिता है भूतकाल नू जाल कह देता है और भूतकाल ते भविष्य एक गुजरे हुए दिन आन वाले दिन और दिन दिन करके दिन भूतकाल बनते जा रहे ने दिन भविष्य दियां चिंतावां दा रूप धारण करते जा रहे ने तो समय नू नापण दा ढंग दिन ते रात इति जाल बन के मनुख नू फसा रहे ने जाली रैण जाल दिन हुआ जेती घड़ी फाई तेती रस रस चोग चुगे नित फासे छूटस मूड़े कवन गुणे दस्ते सही किवें छुटेगा इस जाल तो तो सतगुर की बाणी डंग भी दसती है काल जाल जम जोहो न साके सच का पंथा थाट्यो सच ते वर्तमान है सच ते एक क्षण दे छे सच ते एक सैकंड दे छे और ओही एक सैकंड ओही एक क्षण ओही एक दम सच है लंग गए दम झूठ ने आन वाले दम झूठ ने एक छोटी जी गाथा है धन गुरु नानक देव जी महाराज अगम्मी मौज देच बैठे ते मरदाने नू कहिंदन मरदाने आ तेनू अपने जीवन दा किन्ना क भरोसा है कितना तक तू जीवन दी लालसा रखदा है उम्मीद रखदा है भरोसा रखदा है सतगुर की संगत काल मिटिया ते नहीं मरदाने की दुनिया च अजे काल छोटा जरूर हो गया समा मिटिया ते नहीं समा छोटा हो गया कहिंदा है बादशाह सौ कदम तक चला अगे दा मैनू कोई भरोसा नहीं अगला कदम मैं उठ सकांगा
کہ نہیں. تو کم سے کم 200-300 دماں داتے مردانے نو بھروسہ ہے اتنے دم تے میں لے سکدا. بالے نو پوچھ دینے بالیا توں دس. تو بالا کہندے پادشاہ مردانے نو 100 قدماں دا بھروسہ ہوئے گا, میں تے اکو ہی قدم دے بھروسے جی رہا, ایک قدم جو پٹے پتا نہیں دوسرا قدم اٹھ سکاں گے کہ نہیں. تو 3-4 دماں دا بھروسہ. سماں بہت سیمت ہو گیا, سماں بہت چھوٹا ہو گیا, کال بہت چھوٹا ہو گیا. 3-4 دم دونوں ہاتھ جوڑ کے پوچھتے ہیں دھن گرو نانک دیو جی نو, پادشاہ تھانوں کنا کا بھروسہ ہے؟ تھوڑے بھروسے نال سڈا بودھ ودے, سڈا گیان ودے, تھانوں کنا کا بھروسہ ہے دسو. صاحب کہندے نے ہم آدمی ہاں ایک دمی مہلت موت نہ جانا. ایک دم جو منہ دے چ بس اسی تے یقین ہے, انہیں ایک بھروسہ ہے ایک دم دا, باقی دا کوئی بھروسہ نہیں, باقی دی کوئی امید نہیں. اور جتھے سرت ایک دم دش ڈک گئی اتھے ایک پرگٹ ہو گیا, جتھے من ایک دم دش ڈک گیا من مٹ گیا وچار کھو گئے اتھے ایک نو پرگٹ ہون لئی استھان مل گیا جگہ مل گئی. جد بھوش دی چنتا بہت لمبی ہوے بھوت کال دیاں یاداں اسیم آون سچ نو پرگٹ ہون لئی تھاں نہیں ملدی. سچ تے ورتمان وچ پرگٹ ہوندا ہے, اور جیسے سچ پرگٹ ہوندا ہے سرت ایک دم وچ ٹکدی ہے, کال کھو جاندا ہے اکال پرگٹ ہو جاندا ہے, کال مٹ جاندا ہے اکال پرگٹ ہو جاندا ہے. دھن گرو گوبند سنگھ جی مہاراج تے کہندے نے سب سمے دا تماشا, سب کال دا تماشا, کیا چھوٹے کیا وڈے, کیا عام سادھارن, کیا دیوی دیوتے, سب کال وچ جی رہنا. کال پائے برہما بپ درا, کال پائے شوجو اوترا, کال پائے کر بسن پرکاسا, سکل کال کا کیا تماشا. سب سمے دا تماشا, سب اس کال وچ جی رہے نے. برہمے جیسا مہان دارشنک, وشنو جیسا مہان ستو گنی, شیو جی جیسا مہان تپیشور جپیشور, پر کال وچ جی رہے ہیں, سمے وچ جی رہے ہیں. اجے سما مٹیا نہیں, اجے کال مٹیا نہیں, اجے کال موجود ہے, کال وچ جیویا جا رہے ہیں. اس واسطے گروانی نے پرماتما دا نام رکھے ہے اکال. وہ مورتی مان ہے پر ایسی مورتی جو ورتمان وچ پرگٹ ہوندی ہے اکال مورت. بھوش دی چنتاواں وچ نہیں, ماضی دیاں یاداں وچ نہیں. اس نوں میں پنجابی روپ وچ اس طرح بیان کیتا ہے, ماضی دیاں یاداں بس ساگر دیاں چھلاں, بھوش دی چنتا بس گلاں ہی گلاں, جیون میں سکھیا اج دے کولوں اج نو ملا تے اجے ہی ملاں. اس نے میں اردو روپ بھی دیتا ہے, کچھ ماضی کی خاک ہوں کچھ مستقبل کا نور ہوں, جینا ابھی نہیں آیا کیونکہ حال سے ابھی دور ہوں. حال

ਇੱਕ ਓਅੰਕਾਰ ਸਤਨਾਮ ਕਰਤਾ ਪੁਰਖ ਨਿਰਭਉ ਨਿਰਵੈਰ ਅਕਾਲ ਮੂਰਤ ਅਜੂਨੀ ਸੈਭੰ ਗੁਰਪ੍ਰਸਾਦ ਕਲ ਕਲ ਵਾਲੀ ਕਾਮ ਮਦ ਮਨਵਾ ਪੀਵਣ ਹਾਰ ਕ੍ਰੋਧ ਕਟੋਰੀ ਮੋਹ ਭਰੀ ਪਿਲਾਵਾ ਅਹੰਕਾਰ ਮਜਲਸ ਕੂੜੇ ਲੱਭਦੀ ਪੀ ਪੀ ਹੋਏ ਖੁਆਰ। ਇਸ ਯੁੱਗ ਦੇ ਮਾਲਕ ਕਲਯੁਗ ਦੇ ਅਵਤਾਰੀ ਪੁਰਸ਼ ਧੰਨ ਧੰਨ ਸਾਹਿਬ ਸ੍ਰੀ ਗੁਰੂ ਨਾਨਕ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਦਾ ਵਕਤ ਦੀ ਰੂਪ ਰੇਖਾ ਖਿੱਚਦਾ ਹੋਇਆ ਇਹ ਮਹਾਂਵਾਕ, ਇਹ ਮਹਾਂਸੰਦੇਸ਼, ਇਹ ਮਹਾਨ ਉਪਦੇਸ਼ ਮਨੁੱਖ ਦੇ ਦਿਲ ਦਿਮਾਗ ਦੇ ਉੱਤੇ ਜਦ ਵੀ ਪ੍ਰਭਾਵ ਪੈਂਦਾ ਹੈ, ਮਾਹੌਲ ਦਾ, ਵਾਤਾਵਰਣ ਦਾ, ਸਮੇਂ ਦਾ, ਮੌਸਮ ਦਾ, ਸਰੀਰ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ ਮੌਸਮ ਤੋਂ, ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ ਬੈਰੂਨੀ ਮਾਹੌਲ ਤੋਂ। ਇੱਕ ਘਰ ਵਿੱਚ ਕੋਈ ਮਨੁੱਖ ਚਲਾਣਾ ਕਰ ਗਿਆ, ਲਾਸ਼ ਪਈ ਹੈ, ਚਾਰੋਂ ਪਾਸੇ ਰੁਦਨ ਹੋ ਰਿਹਾ ਹੈ, ਪਰ ਕੋਈ ਖੁਸ਼ਖਰਮ ਮਨੁੱਖ, ਖੁਸ਼ ਤਬੀਅਤ ਮਨੁੱਖ ਕਿਸੇ ਕਾਰਨਵਸ਼ ਅਗਰ ਉਸ ਘਰ ਵਿੱਚ ਪ੍ਰਵੇਸ਼ ਕਰੇ, ਆਪਣੇ ਹਾਸੇ ਨੂੰ ਪ੍ਰਗਟ ਨਹੀਂ ਕਰ ਸਕੇਗਾ, ਉਸ ਦੀਆਂ ਵੀ ਅੱਖਾਂ ਛਲਕ ਉੱਠਣਗੀਆਂ। ਉਹ ਜੋ ਬਹੁਤੇ ਮਨੁੱਖ ਅੱਖਾਂ ਛਲਕਾ ਰਹੇ ਨੇ, ਹੰਝੂ ਵਗ ਰਹੇ ਨੇ, ਇਹਨਾਂ ਬਾਹਰ ਦੇ ਹੰਝੂਆਂ ਦਾ ਇਤਨਾ ਪ੍ਰਭਾਵ ਹੈ, ਇੱਥੇ ਮਨੁੱਖ ਹੱਸ ਨਹੀਂ ਸਕੇਗਾ। ਇੱਕ ਵਿਆਹ ਸ਼ਾਦੀ ਦਾ ਘਰਾਨਾ ਹੈ, ਸਿਹਰੇ ਸਜਾਏ ਜਾ ਰਹੇ ਨੇ, ਮੰਗਲ ਗੀਤ ਗਾਏ ਜਾ ਰਹੇ ਨੇ, ਮੰਗਲ ਧੁਨੀਆਂ ਵੱਜ ਰਹੀਆਂ ਨੇ, ਸੁੰਦਰ ਬਸਤਰਾਂ ਨਾਲ ਬਰਾਤੀ ਸਜੇ ਹੋਏ ਨੇ, ਸੁੰਦਰ ਪਕਵਾਨ ਨਾਲ ਚਾਰੋਂ ਪਾਸੇ ਦਾ ਵਾਤਾਵਰਣ ਸੁਗੰਧਿਤ ਹੈ, ਮਹਿਕ ਡੁੱਲ ਰਹੀ ਹੈ। ਐਸੇ ਮਾਹੌਲ ਵਿੱਚ ਅਗਰ ਕੋਈ ਗਮਗੀਨ ਮਨੁੱਖ ਆਪਣੀ ਅੱਖਾਂ ਤੋਂ ਹੰਝੂ ਕੱਢਣਾ ਚਾਹੇ, ਨਹੀਂ ਕੱਢ ਸਕੇਗਾ। ਵਾਤਾਵਰਣ ਨੇ ਪ੍ਰੇਰਨਾ ਹੈ, ਮਾਹੌਲ ਨੇ ਅਸਰ ਪਾਉਣਾ ਹੈ, ਮੌਸਮ ਦਾ ਅਸਰ ਤਨ ਤੇ ਪੈਂਦਾ ਹੈ। ਸੀਤ ਲਹਿਰ ਚੱਲ ਰਹੀ ਹੈ, ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ, ਲੂ ਚੱਲ ਰਹੀ ਹੈ, ਮਨ ਤਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ, ਮੌਸਮੇ ਖਿਜ਼ਾਂ ਹੈ ਜਾਂ ਮੌਸਮੇ ਬਹਾਰ ਹੈ, ਸਰੀਰ ਲਾਜ਼ਮੀ ਅੰਦੋਲਤ ਹੁੰਦਾ ਹੈ, ਲਾਜ਼ਮੀ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ। ਖੁਸ਼ੀ ਦਾ ਘਰਾਨਾ ਹੈ ਜਾਂ ਮੌਤ ਦਾ ਘਰ ਹੈ, ਬਾਜ਼ਾਰ ਹੈ ਜਾਂ ਸ਼ਮਸ਼ਾਨ ਘਾਟ ਹੈ, ਮਨੁੱਖ ਦਾ ਮਨ ਇਸ ਸਾਰੇ ਮਾਹੌਲ ਤੋਂ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ। ਕੋਈ ਸੰਗਤ ਹੈ, ਸਤਸੰਗਤ ਹੈ, ਹੋ ਹੀ ਨਹੀਂ ਸਕਦਾ ਕਿ ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਨਾ ਹੋਵੇ। ਜੈਸੇ ਅਸਹਿ ਸਰਦੀ ਹੋਵੇ, ਬਹੁਤ ਸੀਤ ਲਹਿਰ ਹੋਵੇ, ਤਾਂ ਉਸ ਤੋਂ ਬਚਣ ਦਾ ਅਸੀਂ ਉਪਰਾਲਾ ਕਰਦੇ ਹਾਂ। ਲੂ ਚੱਲ ਰਹੀ ਹੈ, ਗਰਮੀ ਸੀਮਾ ਤੋਂ ਅਗਾਂਹ ਟੱਪ ਗਈ ਹੈ, ਅਸੀਂ ਸਰੀਰ ਨੂੰ ਸੁਰੱਖਿਅਤ ਰੱਖਣ ਲਈ ਉਪਰਾਲੇ ਕਰਦੇ ਹਾਂ, ਉੱਦਮ ਕਰਦੇ ਹਾਂ। ਇਸ ਤਰ੍ਹਾਂ ਹੀ ਆਦਿ ਕਾਲ ਤੋਂ ਅਵਤਾਰੀ ਪੁਰਸ਼ ਕਹਿੰਦੇ ਰਹੇ ਨੇ, ਜਿੱਥੇ ਮਨ ਤੇ ਬੁਰਾ ਪ੍ਰਭਾਵ ਪਵੇ, ਜਿੱਥੇ ਮਨ ਢੈਂਦੀ ਕਲਾ ਚਲਾ ਜਾਵੇ, ਉਸ ਮਾਹੌਲ ਦੇ ਪ੍ਰਭਾਵ ਤੋਂ ਬਚਣ ਦਾ ਉਪਰਾਲਾ ਕਰੋ। ਤਾਂ ਕੁਸੰਗਤ ਤੋਂ ਬਚਣ ਦਾ ਉਪਰਾਲਾ ਹੈ ਸਤਸੰਗ। ਅਪਵਿੱਤਰ ਮਾਹੌਲ ਤੋਂ ਬਚਣ ਦਾ ਇੱਕੋ ਇੱਕ ਵਸੀਲਾ ਹੈ ਪਵਿੱਤਰ ਵਾਤਾਵਰਣ
पवित्र माहौल। पर धन गुरु नानक देव जी महाराज कहते हैं ऐसा हो कि पवित्र थां कोई लभे ही ना, ते चारों पासे ही अपवित्रता होवे। ऐसे दौर दे मनुख अपने मन नूं किस तरह बचावे। इकबाल ने भी कह दिता है, दरम्याने कारे दरिया तख्ता बदम करदा अमी, बाज नी गोयन के दामन तरमकुन होशियार वास। तू लकड़ दे तख्ते नाल मैनू रस्या नाल बन दिता और दरिया दे सुट दिता। उपरों कह रहे हैं डुबना भिजी ना गिला ना होवे तो मैं किस तरह बचावा, अपने आप नू किस तरह बचावा। ये जो माहौल है, ये जो युग है, ये जो बाहर दी हालत है, इसनू साडे देश दे ऋषि मुनिया ने नाम दिता है कल युग। ते कल युग नू गुरु नानक कहिंदे ने कलाली। ते कलाली तो मुराद आउंदा है शराब बना के बेचने वाला, जो स्वयं बनांदा है बेचदा है कलाल। पुराना शब्द साडे देश दे शराब बना के बेचने वाले नू कलाल कहिंदा है, कलाल। महाराज कहिंदे ने यह युग कलाल है, यह युग ही कलाल है, यह कल युग ही कलाल है। अगर यह कलाल है तो फिर यह केड़ी शराब बनांदा है और केड़ी शराब बेचदा है। धन गुरु नानक देव जी महाराज ने जो शब्द उच्चारण किया है इसका सिरलेख इंज है, सलोक मरदाना महला पहला। महले पहले तो मुराद है गुरु नानक देव जी महाराज का यह वाक है, पहले पातशाह का है। सलोक मरदाना पर यह शब्द मरदाने के प्रति उच्चारण किया है, जो गुरु नानक देव जी महाराज का साथी सी, देखण नूं ते विचारिए सेवक से शिष्य से, पर गुरु नानक भाई साहब करके बुलांदे सन, भाई मरदाना। भरा दा रिश्ता बड़ा गूढ़ा रिश्ता हुंदा है, और जो गुरु दा भरा है, गुरु नानक दा भरा है, भाईचारा बन गया गुरु नाल, इत्थे बहुत वड्डी पदवी प्राप्त हो गई। तो सिख जगत देच भाई साहब एक धार्मिक पदवी है, गुरु नाल भाईचारा हो गया। हुण भाईचारा गुरु नानक नाल है, हुण भाईचारा गुरु गोबिंद सिंह जी दे नाल है, हुण भाईचारा गुरु अर्जन देव जी महाराज दे नाल है। इस भाईचारे नूं बड़े सन्मान नाल सिख जगत दे आदकाल तो देखिया जा रहा है, और अज भी असी चोटी दे धार्मिक मनुख नूं भाई साहब करके बुलांदे हां। मरदाने नूं सतगुर भाई साहब करके बुलांदे ने। जद भाईचारा है, इतनी नेड़ता है, तो नेड़ता दे कोई राज नहीं होंदे। कहिंदे ने मनुख उत्थे छुपा के रखना चाहुंदा है, चादर पर्दा पाना चाहुंदा है, जिथे कुछ ओपरापण है। छुपाना ही इस गल दा सबूत है, जो कुछ भी सामने है सब बेगाना है, सब ओपरा है। हर मनुख अपने अपने पर्दे चुके फिरदा है, और हर मनुख बुरके देच है। किधरे किधरे ये अपना बुरका उतारदा है, जब देखदा है अपना है, ये अपना घर है, ये अपने ने, इन्हां नूं मेरी असलियत दा पता है और मेरे नंगेज दा भी पता है, की ढकना इत्थे की ढकना। लेकिन आम बेगानिया तो मनुख नूं पर्दा करना पैंदा है। पर्दा इस गल दा सबूत है, बुरका इस गल दा सबूत है, कुछ सामने ओपरा है, बेगाना है। भैन भरा दे सामने बुरका नहीं करदी, मां पुत दे सामने बुरका नहीं करदी, अपना है, ये ते अपना है। अगर मनुख कुछ छुपाने की कोशिश कर रहा है तो इसका छुपाना ही इस गल का सबूत है, सामने ओपरा है,
سامنے کوئی بیگانہ ہے، اپنے دے سامنے تے منک سب کچھ اگھاڑ کے رکھ دیندا ہے، خدا جی کردا ہے اپنا سینہ بھی چیر کے ایدے اگوں رکھ دے، لیکن بیگانے دے پرتی تے بڑا ساودھان ہوندا ہے کدھرے اس دیاں نظراں میرے سینے تک نہ پہنچن، یہ کدھرے میرے اندر جھات نہ مارے۔ تو جتھے بھائی چارہ بن جائے اتھے سب کچھ کھول کے رکھ دیتا جاندا ہے، اور جتھے پردہ پانا پئے دو گلاں ہو سکدیاں نے، یا تے سامنے سارے بیگانے نے اوپرے نے، اور جس تے پردہ پایا جا رہا ہے کوئی چنگا بھی نہیں ہوئے گا، ہمیشہ زخمہ تے پٹی بننن دی لوڑ پیندی ہے، ہمیشہ شریر دا داغی تھا چھپانا پیندا ہے، ہمیشہ شریر دے اپنگ حصے نو ہی ڈھکنا پیندا ہے، چھپانا پیندا ہے، دوسرے تو لکانا پیندا ہے، جو کچھ بھی لکانا چاہندے ہاں چھپانا چاہندے ہاں، اتنی گلتے سپشٹ ہے ٹھیک نہیں ہوئے گا۔ گندگی نو ڈھکن دی لوڑ ہے، بشٹا نو ڈھکن دی لوڑ ہے، پھلاں دے تے چادر پان دی کوئی لوڑ نہیں۔ نگنتا نردوشتا دا ثبوت ہے، نردوش ہے، نگن ہے، نگن ہے، نردوش ہے، گناہگار ہے، ڈھکیا ہویا ہے، اور ڈھکیا ہونا اس گل دا ثبوت ہے گناہگار ہے، گناہ نو ڈھکنا پیندا ہے۔ ایک معصوم بچے دا جنم ہویا ہے، ننگا ہے، پر اس دی نگنتا دے ننگیج پنا نہیں ہے، اس دا ننگا شریر لوب دی پردرشنی نہیں کر رہا، اس دا ننگا شریر واشنا دی پردرشنی نہیں کر رہا، اس دا ننگا شریر کام دی پردرشنی نہیں کر رہا، جدکہ کئیاں دے ڈھکے ہوئے شریر بھی پردرشنی کر دینا۔ گندگی تے چدر پائی ہے، چدر دے چوں بھی بدبو باہر آ گئی ہے، چدر دے چوں بھی گند باہر آ گئی ہے۔ تو اے دور، اے سماں، اس نو گرو نانک دیو جی مہاراج کہندے نے کلال، اور اے شبد اچارن کر رہے نے مردانے دے پرتی، مردانے دے سامنے اس یگ دی نگنتا سدگر پیش کر رہے نے، حالانکہ یگ نے اپنے آپ نو ڈھکے ہے، بہت ڈھکے ہے، بڑا ڈھکے ہے۔ ایک زمانہ تے ایسا بھی سڑے دیش دے لنگے ہے کہ اسی دھارمک پرشاں دیاں مورتیاں بھی نگن بنائیاں، دھارمک مندراں دے بھی نگن مورتیاں بنائیاں، اور بڑے بڑے سادھواں دے ٹولے بھی چلے نانگے سادھو، ننگے سادھو، سادھو ہون دی پہچان ننگا ہے، ایدے کول ڈھکن واسطے کچھ بھی نہیں، ڈھکن واسطے کچھ نہیں، اس دا یہ مطلب نہیں کہ ایدے کول کپڑے نہیں نے، نہیں، ایسی کوئی گندگی اس دے کول نہیں جس نو یہ ڈھکے، پھل ننگے ہی ٹھیک رہندے نے۔ پر جیسے جیسے منک دے چھدر ودے گئے، زخم ودے گئے، پٹیاں بھی ودیاں گئیاں، اور جد سارا ہی شریر زخمی ہو گیا تو سارا شریر پٹیاں نال بھر گیا، کپڑے نہیں پہنے ہوئے، زخماں دتے پٹیاں بنی ہوئیاں نے، حقیقت اے ہے۔ ہما تن داغ دار شدم، پمبا کجا کجا نے ہم، یہ صوفی سنت کہندا ہے روم روم زخمی ہے، کتھے کتھے میں پمبا رکھاں تے پٹی بننا، تے جی میں پٹیاں اتنیاں بنا روم روم دیتے تے پٹیاں تے میرا لباس بن جان گیا، پٹیاں میرا پہراوا بن جان گیا۔ گناہ نو ڈھکن لئی جو کپڑے پہنے، وہ کپڑے لباس بن گئے، وہ کپڑے فیشن بن گئے، وہ کپڑے سماج دا انگ بن گئے۔ ورنہ گرو نانک دیو جی مہاراج کہندے نے اے احساس پشواں چ نہیں پیدا ہویا، وسماد نانگے پھرے جنت۔ مہاراج کہندے نے میں تے بسماد ہو جانا، پشو ننگے ہی گھوم رہے نے، انہاں دی نگنتا لوب دی پردرشنی نہیں کردی، انہاں دی نگنتا ہنکار دی پردرشنی نہیں کردی، انہاں دی نگنتا واشنا دی پردرشنی نہیں کردی۔ منکھتا دے آد کال دے
मनुख जद निर्दोष सी इतना ही निर्दोष जैसे कि पशु ते पक्षी ने कपड़िया दी लोड़ नहीं सी। दोष वद्दे गए कपड़े वद्दे गए सहजे सहजे समाज दा हिस्सा बन गए कपड़े। जो कपड़े पहन रहे है भले मानस है निर्दोष है हुन नंगा दोषी कहलाण लग पे। इस वास्ते दोषी मनुख नूं असीं कह देने आ बड़ा नंगा मनुख है ये ते बड़ा नंगा है। कमाल दी गल एक दौर ऐसा लंघिया ये ते बहुत गुनाहगार है सब कुछ ढक के रखे है ढकिया होया है। परिभाषा बदल गई ये ते बहुत नंगा है ये ते बहुत नंगा है। वक्त दा तकाजा समय दा प्रभाव। तो ये शब्द धन गुरु नानक देव जी महाराज ने मर्दाने दे प्रति उच्चारण कीता है। कल कल वाली काम मद मनुवा पेवन हार। एक कल आम पर चलता है शराबो कबाब। कबाब नाल शराब जुड़ गई शराब नाल कबाब जुड़ गया। ऐसा क्यों शराब और हलवा इंज नहीं कहंदे शराब और मिठाई ऐसा नहीं कहंदे शराब और रोटी ऐसा नहीं कहंदे शराब और अंब ऐसा नहीं कहंदे शराब और कबाब। लगदा है कुछ जरूर चोली दामन दा साथ है। अगर साथ ना हुंदा तो इस तरह भी कहा जा सकदे शराब और दुध शराब और दही शराब और घी ऐसा नहीं कहंदे जबकि सारिया चीजा खाण वाली हैं। शराब और कबाब कबाब नो शराब चाहिदी है शराबी नो कबाब चाहिदा है। इन्हां दोहां दा चोली दामन दा साथ है। और धन गुरु नानक देव जी महाराज ऐसे रैवरी पुरुष ने शराब दी गल कर रहे ने कबाब दी गल कर रहे ने। खाना है कबाब जरूर खा पर जिस तरह दा ढंग मैं तेनू बनाण दा दसदा कबाब ओ खा। शराब पीनी है जरूर पी पर जेडी मैं बनाण दा ढंग तेनू दसदा ओ पी। बन शराबी बन कबाबी ऐसा शराबी ऐसा कबाबी कि परमात्मा भी तेनू सीने नाल लाण ते मजबूर हो जाए। किसे वक्त सतसंग नू मैं खाना कहा जांदा सी अज ते खेड़ी कुछ होर हो गई सिलसिला कुछ होर हो गया। धन गुरु नानक देव जी महाराज कहंदे ने ए युग कलाल है। अगर ए कलाल है तो इसदे कुल शराब केड़ी है। कल कल वाली काम मद इसदे कुल काम दी शराब है। तुम कहियत हो जगत गुरु स्वामी हम कहियत कल जुग।